असल विचार गरेर जिउनु पनि प्रेम हो। परमेश्वरले हाम्रो अस्त व्यवहार नै त्यसको जाजु नगरी जसले तपाईँ मलाई बिना शर्त प्रेम गर्नुभयो आफ्नो एकमात्र पुत्रलाई संसारमा पठाउनुभयो उहाँले गर्नुभएको प्रेमले तपाईँहरू उहाँको सम्बन्धमा अघि बढ्ने मौका र अवसर परमेश्वरले तपाईँ मलाई दिनुभएको छ। त्यसरी नै हामीले पनि समाजका मानिसहरूलाई विशेष गरी हाम्रा छिमेकीहरूलाई प्रेम गर्नुपर्छ, उहाँप्रति ऋणी हुनुपर्छ, प्रेमको ऋणी हुनुपर्छ। रूपियाँ पैसा धनको ऋणी भन्ने कुरा तपाईँलाई थाहा छ, त्यो तिर्नुपर्छ, तपाईँलाई थाहा छ नि। अरूबाट ऋण लिएपछि हो प्रेम पनि त्यस्तै हो, एक आत्मालाई तिर्ने वास्ता गर्ने त्यो नै ऋणी हो। त्यही पवित्र धर्मशास्त्र बाइबलले तपाईँहरूलाई त्यही कुरा सिकाउँछ, हामीले समाजका मानिसहरूलाई प्रेम गर्न हामीलाई ऋण लागेको जस्तो तपाईँहरूले सम्झिनुपर्छ, र त्यो सम्झ्यो भने तपाईँहरू म परमेश्वरको नजिकतामा रहेर अरूलाई वास्ता गर्ने मानिस बन्न सक्छौ। परमेश्वरले भन्नुभयो आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर। तपाईँ छक्कै पर्नुहुन्छ, आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर। हाम्रो समाजका मानिसहरू हाम्रा छिमेकीहरू नै हुन् होइन र के कसो, हरेक समाजका मानिसहरू छिमेकीहरू तिनीहरूलाई आफूलाई जस्तो प्रेम गर्नुपर्छ भने पवित्र धर्मशास्त्र बाइबलले तपाईँहरूलाई सिकाउनु भएको छ। जब तपाईँहरूले त्यो सिकाएको कुरा आफ्नो जीवनमा प्रयोगमा ल्याउँछौ अवश्य नै हामी असल मानिसको रूपमा अघि बढ्न सक्छौ। मानिसको निम्ति कतिचोटि यो प्रेम भन्ने शब्द एकदम गाह्रो हुन्छ नि, छिमेकीलाई प्रेम गर्ने कुरा। टाढाको मानिसलाई वास्ता गर्नु प्रेम गर्न सजिलो हुन्छ, तर तपाईँको नजिकको मानिससँग त्यो सम्बन्ध बनाउन एकदम गाह्रो हुन्छ। तपाईँको छिमेकीलाई साँचो प्रेम र वास्ता देखाउन निकै कठिन हुन्छ। छिमेकीको छेउमा ठिक जीवन जिउने व्यक्ति, छिमेकीलाई आफूलाई झैँ प्रेम गर्ने व्यक्तिले साँचो परमेश्वरलाई मन पर्ने जीवन जिइरहेको हुन्छ, असल प्रकारको जीवन उसले बिताइरहेको हुन्छ। वास्तवमा छिमेकीलाई आफ्नो घरको पल्लोपट्टि बस्ने मानिसलाई आफूलाई झैँ प्रेम गर्नु धेरै कठिन कुरा हो, गाह्रो छ। उसमा त हामी ओहो धेरै मानिसले विचार गर्छौँ, जोडी शत्रुमा हेर्छौँ, ओहो अरूको नजिकतामा उनीहरूको कतिचोटि हेर्नुहोस् त ओहो फलन खत्तम निस्कन यस्तो प्रकारले कुराहरू गरिरहेका हुन्छौँ हो, र उनीहरूले त्यही प्रकारले ठानिरहेको हुन्छ, नराम्रो सोच विचार गरिरहेको हुन्छ। प्रत्यक्ष रूपमा उसँग एक प्रकारको होटबाजी नै चलिरहेको हुन्छ छिमेकीहरूसँग, त्यस कारण प्रेम गर्न सकिरहेको हुँदैन। ओहो छिमेकीले सानो एउटा फुलको वर्ष हार्यो भने त्योभन्दा धेरै साग्ने, त्योभन्दा धेरै राम्रो बनाउने अर्को छिमेकीको सोच हो, त्यो गर्नुपर्छ किनभने सरसफाइको र त्यो याद गर्नुपर्छ। तर हरेक दुःखमा सुखमा समस्यामा कठिनमा अप्ठ्यारामा तपाईँ म वास्ता गर्ने मानिस भयो भने त्यो असल समाज तपाईँ मैले बनाइरहेको हुन्छ। तपाईँले मेरो नराम्रो सोच विचारहरू त्यो आफ्नो हृदयबाट हटाउनु पर्ने हुन्छ। जब तपाईँहरूले आफ्नो हृदयबाट नराम्रो सोच विचारहरू छिमेकी विरुद्धमा हटाउँछौ अवश्य हामी असल मानिसकोमा अघि बढ्न सक्छौ। याद गर्नुपर्ने हुन्छ मित्र, हरेक मानिस जहिले पनि प्रेममा जिउन सिक्नुपर्छ। कहिलेकाहीँ छिमेकीले जमिनको ओहो सिमाना कतै यताउता गरेको देख्दा हामीलाई यति रिस उठ्छ, ओहो क्रोधित हुन्छ, छिमेकीसँग कहिले त भडामानी हुन्छ, झगडा हुन्छ, भुदालबुल भएको कुराहरू, झगडा भएको कुराहरू हामी देखिरहेको हुन्छौँ नि। के कसो हामी कतिजना मानिसको चियो चाजो गर्ने छिमेकी यस्तो फलान डिस्कन यस्तो भन्ने कुरो यो प्रकारले कुराकानी गरेको छ, कसै यो प्रकारको कार्यहरू गरेर यो राम्रो काम होइन, छिमेकीको केही हानि गर्नु हुँदैन। तपाईँले मैले याद गर्नु छिमेकीले केही भइहाल्यो भने कतिजनाको काखी बजाउने बानी हुन्छ, ओहो ठिक भयो, त्यो राम्रो कुरो होइन। यसले तपाईँले मेरो जीवनलाई असल बनाउँदैन, तर परमेश्वरको जीवित पवित्र धर्मशास्त्र बाइबलले भन्छ हामी आफ्नो छिमेकीको निम्ति प्रार्थना गर्ने मानिस भन्नुपर्छ, वास्ता गर्ने मानिस भन्नुपर्छ। त्यस कारण तपाईँ मैले आफ्नो छिमेकीलाई आफैले जहीँ प्रेम गरेर परमेश्वरको वचनले भन्नु, हामी हरेक मानिस वास्ता गर्ने मानिस हुनुपर्छ। हरेक मानिस वास्ता गरेर जीवित मानिस भयो भने अवश्य नै तपाईँ म परमेश्वरको उपस्थित रहन सक्छौ। हामी आफ्नो छिमेकीको निम्ति भलाइका कुरा सोच्नुपर्छ। तपाईँ जुन प्रकारले अघि बढ्नुहुन्छ छिमेकी त्यही प्रकारले अघि बढेको तपाईँ चाहनुपर्छ। त्यस कारण छिमेकीको पनि निम्ति पनि तपाईँ मेरो जिम्मेवारी दायित्व कर्तव्य, हामी दुःखी बन्न चाहँदैनौ कि दुःखी हुन चाहन्छ र हो चाहँदैन नि, छिमेकी पनि दुःखी नहोस् भन्ने हाम्रो इच्छा हुनुपर्छ र तपाईँहरूले त्यही इच्छा गर्नुपर्छ। आफ्नो कुनै पनि हानि नहोस् भन्ने हामी चाहन्छौँ सोच्छौँ भने छिमेकीले पनि कुनै त्यस्तो हानि नहोस् भन्ने इच्छा र चाहना तपाईँलाई मैले राख्नुपर्छ। छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नु भनेको यस्तै हो।
के कसो होइन त समाजमा यस किसिमको प्रेम हुनु अति जरुरी हुन्छ। यदि हामीले आफूलाई प्रेम गर्नेलाई मात्र प्रेम गर्यौं भने त्यो प्रेम साँचो प्रेम हुँदैन, स्वार्थ प्रेम हुन्छ, त्यो त स्वार्थमा आधारित प्रेम हुन्छ। पवित्र धर्मशास्त्र बाइबल भन्छ जसरी परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ त्यसरी हामीले पनि समाजका दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई छिमेकीहरूलाई प्रेम गर्नुपर्छ, वास्तव गर्नुपर्छ। प्रेम महत्वपूर्ण छ, प्रेमले नै सम्बन्ध बढाउँछ। समाज व्यवस्था हामी समाजको नियम कानून मान्नुपर्छ होइन, के कसो देश समाजको कानून र नियम भित्र हामी रहनुपर्छ, देशको कानूनलाई मान्नुपर्छ, देशमा शासन गर्नेहरूको अधीनमा बस्नुपर्छ। पवित्र धर्मशास्त्र बाहिरलाई यसै कुरालाई एकदम महत्वपूर्ण रूपमा ध्यान दिएको छ। प्रभुसँगमा विश्वास गर्दैन कोही नागरिक विदेशी होइन, हाम्रो नराम्रो सोच र विचारहरू त्याग्नुपर्छ। येशूका विश्वासहरू जुन देशमा बस्छन् त्यही देशका नागरिक हुन्। परमेश्वरले सारा ब्रह्माण्डलाई सृष्टि गर्नुभयो, परमेश्वर सबै ब्रह्माण्डको मालिक हुनुहुन्छ। हरेक व्यक्ति शासन गर्ने शासकहरूको अधीनमा बसोस् पवित्र धर्मशास्त्रले तपाईँले मलाई बताउँदछ। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन, जुन प्रशासकहरू छन् ती परमेश्वरबाट नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरूद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। तपाईँ मलाई पवित्र धर्मशास्त्रको वजनको खण्ड रोगीको पुस्तकले तपाईँ मलाई यो कुरो बताउँछ, देशमा समाजमा कानूनहरू हुन्छन्। प्रत्येक नागरिक समाजको सदस्यको प्रमुख जिम्मेवारी ती कानून पालन गर्नु हो, ती नियमहरूलाई मान्नु हो। कानून पालन नगर्ने अव्यवस्था फैलिन्छ, जुन कानून मानेको हुँदैन त्यो व्यवस्था हुँदैन, अव्यवस्थित हुन्छ, लथालिङ हुन्छ, त्यो ठाउँ बदाबुङ हुन्छ। र बदाबुङ भयो भने के हुन्छ, हाम्रो जीवनशैली नराम्रो असर पारिरहेको हुन्छ हाम्रो जीवनशैलीमा। जुन समस्या हुन्छ त्यहाँ कठिन र अप्ठ्यारो हुन्छ। पवित्र धर्मशास्त्र बाइबलले भन्छ प्रत्येक देशको प्रत्येक नागरिकलाई उसको देशको कानून संविधान पालन गर्ने आज्ञा दिदछ। देशको कानून संविधान पालन गर्नु पनि परमेश्वरको आज्ञा पालन गर्नु हो, परमेश्वरको आज्ञालाई मान्नु र परमेश्वरको आज्ञालाई स्वीकार गर्नु हो। त्यसकारण तपाईँ मैले समाज भएका मानिसको आज्ञालाई कानूनलाई नियमलाई पनि तपाईँ मैले कहिले पनि बिर्सनु हुँदैन। समाजप्रति हाम्रो जिम्मेवारी पनि हुने होइन र आफ्नो दायित्व र कर्तव्य पनि हुने, हामीले आफ्नो शत्रुलाई प्रेम गर्नुपर्छ। प्रभुले भन्नुभयो आफ्नो शत्रुलाई प्रेम गर, घृणा गर्नेहरूलाई भलाइ गर, सनाप्नेहरूलाई आशीर्वाद दियो, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। कति सुन्दर शब्द, ओहो, लुगाराजी सुसमाचारको पुस्तक 6:27-28 खण्डले तपाईँ मलाई यो कुरो बताउँदछ, कसैसित बदला लिनुभन्दा उसलाई क्षमा दिनु धेरै शक्ति चाहिन्छ। बदला लिनु क्षमा गर्नु गाह्रो छ नि होइन, कतिचोटि गाह्रो हुन्छ। कसैको हानि पुर्याउने भन्दा उसलाई सहने व्यक्ति शक्तिशाली हुन्छ। शत्रु भन्ने साथ हामीलाई रिसी उठ्छ, ओहो, दार किर्न थाल्छ, उसको अनुहार हामी हेर्न चाहँदैनौ, उप्रति हाम्रो मनमा ठुलो घृणा हुन्छ, उसको सर्वनाश होस्, उसको सबै कुरा खत्तमै होस् भन्ने चाहना हाम्रो मनमा हुन्छ। समाजमा चाहेर पनि धेरैचोटि सबैसित मेलमिलाप बस्नु गाह्रो हुन्छ। हामीले भलाइ चिताए पनि हाम्रो खुट्टा तान्न खोज्नेहरू धेरैजना हुन्छन्। यस्ता समस्या अप्ठ्यारो नभएको ठाउँ छैन, हुन्छन् कि हुँदैन, तर प्रभुले भन्नुहुन्छ त्यस्ताहरूलाई पनि हामीले प्रेम गर्नुपर्छ, उनीहरूको भलाइ गर्नुपर्छ, उनीहरूको निम्ति प्रार्थना गर्नुपर्छ, परमेश्वरबाट तिनीहरूले पनि आशिष पाउन् भन्ने इच्छा हामीले राख्नुपर्छ। र त्यस कारण उनीहरूको ती व्यक्तिहरू निम्ति तपाईँ मेरो जिम्मेवारी भनेको प्रार्थना गर्नु हो, प्रेम गर्नु हो, किनभने परमेश्वरले तपाईँहरूलाई प्रेम गर्न सिकाउनु भएको छ। परमेश्वरको अर्को शब्द भनेको नै प्रेम हो, तपाईँहरूमा त्यो प्रेममा जिउनुपर्छ, परमेश्वरबाट तिनीहरूले पनि आशिष पाउनुपर्छ, हरेक मानिसले आशिष पाउनुपर्छ, आशिषको महसुस गर्नुपर्छ। यदि समाजमा बसेर हामीले यस प्रकारको विचार लियौं भने साँचो
मेल मिलाप र मित्रता अवश्य हुनेछ, सम्बन्ध अघि बढ्नेछ। समाजमा बस्न हामीले आफूभन्दा ठूला बडा ज्येष्ठबाटलाई आदर सम्मान गर्न सक्नुपर्छ। हामीले कतिचोटि ओहो ठूला बडाहरूको अगाडि वास्ता गर्दैनौ, हो सन्तोष सन्तु भनेर भन्छ, त्यो राम्रो होइन। परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलले यो आज्ञा दिएको छ, बुढा पाकहरूलाई आदर गर, हेला गर्नु हुँदैन, तिनीहरूलाई गाली गर्नु हुँदैन, हप्काउनु हुँदैन। बुढापाकहरूलाई आदर सम्मान गर्ने जवान मानिसहरूसित परमेश्वर प्रसन्न बन्नुहुन्छ। एउटा आदर्शमा र काम गर्ने व्यक्तिहरू पनि एउटा समाज नै हो, याद गर्नुपर्छ। हामीले अविश्वमा काम गर्ने धेरै कारिन्दहरू छन्, उनीहरूको उद्देश्य नै समाज निर्माण गर्नु, देशको उन्नति गर्नु हो, विकास गर्नु हो। त्यस कारण अविश्वमा बस्ने हाकिमहरूले पनि ती कारिन्दहरूलाई एक समानले हेर्नुपर्छ भने ती कारिन्दहरूले काम गर्ने व्यक्तिले अविश्वका हाकिमलाई पनि आदर सम्मान गर्न सिक्नुपर्ने हुन्छ। त्यस कारण प्रशासकको अधीनमा बस्नु त्यो महत्वपूर्ण कुरो, उनीहरूले कहिले पनि एकअर्को विरोध गर्नु हुँदैन। एउटा असल समाज निर्माण गर्ने भने त्यो अविश्व पनि महत्वपूर्ण हुन्छ। त्यस कारण तपाईँ मैले यो कुरालाई याद गर्नुपर्ने हुन्छ मित्र, जब तपाईँ अघि बढ्नुहुन्छ परमेश्वरको प्रेम र अनुग्रहमा तपाईँ जिउनुहुन्छ र असल मानिसको रूपमा अघि बढ्न सक्नुहुन्छ। याद गरौं, यो परमेश्वरको वचनले दिनको आज्ञा पनि हो। अविश्वमा समाजमा हाकिमहरू पनि सबै सदा निष्पक्ष व्यवहार गर्नुपर्छ, कसैलाई काख कसैलाई पाख गर्नु हुँदैन, भाइ भतिजालाई च्याम्ने अरूलाई चाहे हेप्ने गर्नु हुँदैन, सबैसँग एक समान व्यवहार गर्नुपर्छ। समाजमा सबैको स्तर एकै प्रकार हुँदैन, बनीहरूले निर्धनहरूलाई सुरक्षा गर्नुपर्छ, धनीहरूले गरीबहरूलाई सहायता गर्नुपर्छ, दुःख पाएकोहरूले दुःख नपाएकोहरूले दुःख पाएकोहरूलाई वास्ता गर्नुपर्छ, सहानुभूति दिनुपर्छ, देखाउनुपर्छ, उनीहरूलाई सहायता गरेर उनीहरूको जीवनको अवस्था बदल्ने कोसिस गर्नुपर्छ। मैले अघि नै भनिसकेको छु, समाजको अर्थ सहभागी पनि हो, सहभागिता हो। समाजमा सबैले एक अर्कालाई हेर विचार गर्नुपर्छ, सबै मानिसप्रति दया देखाउनुपर्छ, परमेश्वर हाम्रो समाज यस्तो होस् भन्ने चाहनुहुन्छ। प्रभुमा विश्वास गरी चर्चमा आउनेहरूले परमेश्वरको आज्ञा पालन गर्दै यस्तै समाज निर्माण गर्ने कोसिस गरिरहेका हुन्छन्। उनीहरूले एकअर्कालाई सहायता र भलाइ गर्ने कोसिस गर्छन्। त्यस कारण सहायता तपाईँले देखिरहनु छ, विभिन्न ठाउँमा विभिन्न क्षेत्रहरू गएर सहायता गरेका कुराहरू तपाईँले देख्नुहुन्छ। यो समाजमा बस्ने मानिसको वास्ता हो। हामी हरेक मानिस एउटा सामाजिक प्राणी भएको कारणले गर्दा समाजका मानिसहरूलाई तपाईँ मैले वास्ता गर्न सिक्नुपर्छ। तपाईँ के गर्दै हुन्छ, के विचार गर्दै हुन्छ, के तपाईँले आफ्नो छिमेकमा भएको ती समस्या र अप्ठ्यारो परेको असहाय गरिबहरूलाई हेला गर्दै हुन्छ, के वास्ता गर्दै हुन्छ? तपाईँ वास्ता गर्ने मानिस बन्नुपर्छ, प्रेम गर्ने मानिस बन्नुपर्छ। जब

0: शुरुआत महत्वपूर्ण छ. शुरू कठिन र गाह्रो समस्या हुन सक्छ, तर तपाईँले यो कुरा बिर्सनु हुँदैन कि हरेक मानिस परमेश्वरलाई प्रेम गर्दै जीवन मानिसले जहिले पनि अरूलाई वास्तव गर्न सकेको छ, किनकि प्रभु यसले यसले गर्नुपर्छ भन्ने शिक्षा दिनुभएको छ. यसुले संसारमा हुँदा वास्तव गर्ने काम गर्नुभयो, एकराजहरूलाई प्रेम गर्नुभयो, हरेक मानिस प्रेममा जिउनुपर्छ. त्यसकारण तपाईँमा यो कुरा विश्वास विचार गर्नु कि यसुलाई विश्वास गर्ने मानिसहरू एकराजमा प्रेम गर्ने मानिसहरू हो, प्रेममा जिउने मानिसहरू. तपाईँ अवश्य नै प्रेम र वास्तव गर्ने मान्छेहरू हुनुभएको छ भने तपाईँको जीवन आशिषमय बन्नेछ भित्र. तपाईँ सँगसँगै कुराकानी गर्दा गर्दै समयले नेटो काटिसकेको छ, धेरै टाढा गइसकेको छ, तपाईँबाट छुटिनु पर्ने हुन्छ. मित्र, तपाईँले के गर्दै हुन्छ, के विचार गर्दै सोच्नु. यो जीवन तपाईँको निर्णय गर्ने अधिकार पनि तपाईँसँगै छ. तपाईँले आफ्नो जीवनलाई सही मार्गमा सही दिशामा अघि बढाउनुहोस्. परमेश्वरले तपाईँ मलाई आशीर्वाद दिनुहुन्छ, तपाईँको जीवन आशिषमय बनेछ र तपाईँ महत्वपूर्ण जीवन लिएर जिउन सक्नुहुनेछ. त्यसमा यो जीवन तपाईँको निर्णय गर्ने अधिकार पनि तपाईँसँगै छ. यो बिहानी तपाईँले सुन्नुभएको यो शब्दलाई याद गर्नुहोस् कि तपाईँ समाजमा हुनुहुन्छ, सामाजिक प्राणी हो, र तपाईँले समाजमा रहेको कारणले गर्दा समाजका हरेक दाजुभाइलाई दिदी बहिनीहरूलाई वास्तव गर्ने मानिस बन्नुहोस्. परमेश्वरले तपाईँलाई आशीर्वाद दिनुहुन्छ. मेरो आवाजलाई तपाईँ घर दर्शनमा पुर्याउने निम्ति सहायता गर्ने प्राविधिक मित्रलाई हृदयदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत तपाईँबाट बिदा हुन चाहन्छु. परमेश्वरले तपाईँको दिनभरि जीवनमा आशीर्वाद दिनुभएको होस्. नमस्ते.
1: अहिले बिहानको छ बज्यो.
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा.
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ट्ज.
4: तीनमा घटाउने प्रस्ताव गरेको छ सरकारले. संविधान संशोधनको प्रस्ताव तयार गर्नको लागि गठन गरेको कार्यदललाई आयोगले सुझाव पठाएर यस्तो प्रस्ताव गरेको हो. संविधानको धारा 245 निर्वाचन आयोगमा प्रमुख आयुक्त र चारजना आयुक्त रहने प्रावधान रहेको छ. कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको संरचना समय अनुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो. संविधान संशोधनको प्रस्ताव तयार पार्न काम भइरहेको छ. प्रधानमन्त्रीका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले आयोगसँग सुझाव मागेको थियो. आयोगले आफ्ना तर्फबाट सुझाव दिँदा आयुक्तको संख्या घटाउने प्रस्ताव गरेको छ. विगत एक वर्षभन्दा बढ़ी समयदेखि आयोगमा एकजना कार्यवाहक प्रमुख र दुईजना आयुक्त रहेका छन्। प्रमुख निर्वाचन आयुक्त र दुईजना आयुक्त मात्र राखेर आयोगको पुनर्संरचना गर्न सके सबैभन्दा उपयुक्त हुने उहाँले बताउनु भएको छ. त्यस्तै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको आवधिक निर्वाचनको मिति आयोगले तोक्ने प्रावधान संविधानमै राख्नुपर्ने आयोगले प्रस्ताव गरेको छ. काम कर्तव्य अधिकारमा निर्वाचन संचालनदेखि निर्वाचनको मिति तोक्ने अधिकार समेत संविधानमै राख्नुपर्ने आयोगले बताएको हो. यो विषयलाई आयोगले धेरै अघिदेखि उठाउँदै आएको छ. अहिले आएको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्दै आएको छ. त्यस्तै राजनीतिक दलको नियमन तथा व्यवस्थापन आयोगले नै गर्ने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने पनि आयोगको सुझाव रहेको छ. प्रत्यक्षतर्फ प्रत्येक जिल्लाबाट एक एकजनालाई प्रतिनिधित्व गर्ने गरी 77 तथा समानुपातिकमा 28 गरेर प्रतिनिधि सभामा 105 सदस्यीय मात्र बनाउन सके राज्यलाई ठूलो भार कम हुने पनि आयोगले सिफारिश गरेको छ. निर्वाचन आयोगले जिल्ला समन्वय समितिको व्यवस्था खारेजी गर्न तथा स्थानीय तहको निर्वाचन गैर दलीय गर्न पनि सुझाव दिएको छ. यसैबीच प्रधान न्यायाधीश एवं प्रधान मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित गर्दाहुँदै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ. प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग हिजो भएको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो. कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्व प्रधान न्यायाधीश रेग्मीको बानेश्वरी स्थित निवास पुग्नु भएको थियो. रेग्मीले संविधान संशोधनको बहस चलिरहँदा संविधानको मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न नहुने बताउनु भएको छ. कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेको बेलामा उहाँले हतारमा निर्णय गर्न नहुने र यथास्थितिमा रहनुपर्ने बताउनु भएको छ.
5: पूर्व गृहमन्त्री एवं राष्ट्रपाका सांसद सुधन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ.

0: समितिका संयोजक प्रतिवेदनमा पूर्व मन्त्री गुरूङको सम्पत्ति, उहाँको आमदानीको स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाइएको बताएका छन्। समितिले सम्पत्तिमा हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाइएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ। समितिका एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पन्नाको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छ। तत्कालीन गृहमन्त्री गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत खोजी गर्नुपर्ने आवाज उठिरहेको बेला विवादास्पद व्यवसायी भट्टसँग पनि उहाँको सम्बन्धलाई लिएर आलोचना भएको थियो। सार्वजनिक टीका टिप्पणी बढ़ेपछि गुरूङले 9 वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिनु परेको थियो। करिब 3 सातापछि 28 वैशाखमा मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्छ। छानबिन समितिका एकजना अर्का सदस्यका अनुसार गुरूङको नाममा धनकुटाको कार्की छाप भेडेटार क्षेत्रमा 19 रोपनी 15 आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर 18मा 30 कट्ठा र बाजेको गोरखाको चुमुनुब्रीमा 221 रोपनी भएको पाइएको छ। पूर्व गृहमन्त्री गुरूङले समितिसँग बयान दिने क्रममा आफूले ठमेलमा होटल व्यवसाय गरेको र त्यसको आमदानीको आधारमा शेयर र सुनमा लगानी गरेको बताउनु भएको छ। प्रतिवेदनमा गुरूङको बयान मात्रै 17 पन्नाको छ र नाम आएका अन्य व्यक्तिको बयान पनि केही पन्नामा राखिएको छ। प्रतिवेदनमा गुरूङले शेयर बजारमा गरेको लगानी बारे पनि विश्लेषण गरिएको छ।
1: भारतको औपचारिक भ्रमणमा गत सोमबार त्यसतर्फ लाग्नुभएका राष्ट्रपतिका सभापति रवि लामिछानेले हिजो नेपाल फर्किँदै केही कुरा पत्रकार सम्मेलनमा भन्नुभएको छ। नयाँ दिल्लीमा मंगलबार र बुधबार उच्च स्तरीय राजनैतिक भेटवार्ता सम्पन्न गर्नुभएका लामिछाने हिजो लखनऊ हुँदै अयोध्या पुग्नु भएको थियो। अयोध्या स्थित भगवान श्री राम मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेपछि उहाँ दिल्ली विमानस्थल हुँदै काठमाण्डु फर्किनु भएको हो। सीमा लगायतका कुनै पनि संवेदनशील विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड़ दिँदै उहाँले यस्ता मुद्दाहरू समाधानका लागि निश्चित चरण हुन्छन्, कूटनीतिक प्रक्रियामा आफ्नै विधि तथा अभ्यास हुन्छन्, त्यसमा धेरै हल्ला गर्न नहुने बताउनुभयो। यो विषय ढोल बजाएर समाधान हुने होइन, बरु कूटनीतिक संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सके समाधान हुन्छ। यसभन्दा अगाडि पुराना दलले गरेका गल्ती नै त्यही हो, त्यसैले त्यसलाई नदोहोर्याउने उहाँले बताउनुभयो। सीमासँग सम्बन्धित यस्ता संवेदनशील विषय सड़क सदन र मीडियाको चासो भन्दा पनि अझ जिम्मेवार र संवेदनशील कूटनीतिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो। पहिले धेरैजसो राजनैतिक भ्रमणहरू बन्द कोठामा हुने र विषयवस्तु सार्वजनिक नहुने, तर यसपटक छलफल पारदर्शी रूपमा अगाडि ल्याएको उहाँले बताउनुभयो। हामी लुकी छिपी वा अपारदर्शी सम्बन्धको पक्षमा छैनौं, नेपाल र भारत सम्बन्ध पारदर्शी र स्पष्ट विश्वासमा आधारित हुन्छ, उहाँले बताउनु भएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल तथा भूटान हेर्ने अतिरिक्त सचिव मनु महावर, नयाँ दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा लगायतका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। खनालले आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले यसलाई औपचारिक पुष्टि गर्न सकेको छैन।
0: चीनको कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। भन्सार विभागका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा रहेको 3 सदस्यीय टोलीले बेनी जोमसुम सड़क मार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान शुरू गरेको हो। टोलीले पोखराको हेम्जामा 98 पर्वतको कुस्मामा 17 र मुस्ताङको जोमसुम बस पार्किङ गरी राखिएका 266 विद्युतीय सवारी साधनको स्थलगत अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुण्डालले जानकारी दिनुभयो। गत भदौदेखि संचालनमा आएको कोरोला नाकाबाट जेठको दोस्रो साता चिनिया कम्पनी बीवाईडीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए, जसमध्ये 649 भन्सार जाँच पास भइसकेको छ। विद्युतीय सवारी साधन आयातमा भएको गडबडीबारे प्रधानमन्त्री कार्यालयले समेत चासो देखाएको छ। अर्थमन्त्रीले बजेट भाषण गरेकै फेरोमा परेर ती सवारी साधन ल्याइएको र त्यसमा कुनै बदनियत राखिएको हुन सक्ने भन्दै आलोचना बढेपछि सरकारले समिति गठन गरेको हो।

0: र सीआईएन।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: कान्तिपुर दैनिकमा स्थानीय निर्वाचनको तयारी, रासोपा उम्मेद्वार छनौटमा, पुराना दल संगठन पुनर्गठनमा शीर्षकमा खबर लेखिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश र स्थानीय निर्वाचनमा बलियो जनमत ल्याउने रणनीतिमा उम्मेद्वार छनौट र स्थानीय बाचा तयार गर्न गृह कार्य थालेको छ। स्थानीय तहको निर्वाचन 2084 वैशाखको अन्तिम सातामा हुनेछ भने त्यसपछि प्रदेशको निर्वाचन हुनेछ। 2079 निर्वाचनमा रासोपाले प्रदेश र स्थानीय तहमा भाग नलिएको ले अहिले स्थानीय जनप्रतिनिधि छनौटमा व्यस्त भएको हो। प्रदेश र स्थानीय तहमा रासोपाका जनप्रतिनिधिहरू नहुँदा राष्ट्रिय सभामा पनि यो पार्टीको सदस्य रहेका छैनन्। राष्ट्रिय सभाको सदस्य प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले चुन्ने संवैधानिक व्यवस्था रहेको छ। रासोपाले 10 वैशाखमा सहमहामन्त्री दिपिन कुमार आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचन उम्मेद्वार छनौट रूपरेखा र क्याण्डिडेट छनौट क्लब सम्पादन समिति गठन गरी गृह कार्य शुरू गरेको छ। प्रदेश र स्थानीय सरकारले आम मानिसहरूलाई सकारात्मक प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम बजेट ल्याउनुपर्नेछ। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भन्नुभएको छ, हामी संगठनको पुनर्गठनमा लागेका छौं। प्रशिक्षणमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरू बराल लगायतका नेताहरूले आगामी निर्वाचनमा कांग्रेसको रणनीतिको बारेमा पनि प्रशिक्षण दिनुभएको थियो। त्यस्तै गरी एमाले पनि दुई साता अघि केन्द्रीय सचिवालय बैठक बोलाएर स्थानीय निर्वाचन केन्द्रित गरी विभिन्न गतिविधि गर्नको लागि रणनीति लिएको छ। डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढ़ाएको एमाले 753 पालिकामा केन्द्रीय सदस्यलाई मिशन पार्टी जागरण कार्य विभाजन लगायतका कार्यहरूमा अगाडि बढ़ाइरहेको छ। त्यस्तै गरी कान्तिपुर दैनिकमै लगानी ढाँचा स्वीकृत भइसकेको बुढ़ी गण्डकी जलविद्युत प्राधिकरण मोडेलको खबर सीमा तामाङले लेख्नु भएको छ। सरकारले लगानी मोडालिटी स्वीकृत भइसकेको 1200 मेगावटको बुढ़ी गण्डकी जलविद्युत आयोजना प्राधिकरण मोडेलमा निर्माण गर्ने भएको छ। 15 जेठमा संसदमा अर्थमन्त्री वाघेले प्रस्तुत गर्नुभएको बजेटमा उक्त आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडेलमा बनाउने उल्लेख गरिएको छ। त्यस्तै गरी पश्चिम एशिया द्वन्दको असर, बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प शीर्षकमा खबर लेखिएको छ। विमल खतेउडाले लेख्नु भएको छ यो खबर। पश्चिम एशिया द्वन्दका कारण बिटुमिन र डिजेलको मूल्यवृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण काम ठप्प भएको हो। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अर्निगो राजमार्ग अन्तर्गत सूर्य विनायक धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षको पहिलो तहमै कालो पत्र गर्ने भनेर उल्लेख गरिएको थियो। सूर्य विनायक साँगा र साँगा धुलीखेल 7.5 किलोमिटर, सूर्य विनायक साँगा खण्डको ठेका आशिष कुमार श्रेष्ठ बन्दन भगवती जेवीले लिएको थियो, तर काम पूरा गर्न सकेको छैन। विभिन्न निर्माण सामग्रीको अभाव देखाइएको छ। त्यसै गरी नेपालमा उबरको औपचारिक प्रवेश शीर्षकमा कृष्ण प्रसाईले खबर लेख्नु भएको छ। विश्वव्यापी राइडर हेलिङ कम्पनी उबरले हिजोदेखि नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्मको संख्या 4 पुगेको छ। कम्पनीले ट्याक्सी माण्डुसँग सहकार्य गरेर सेवा शुरू गरेको हो। नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्याङ्कन गर्ने कम्पनीले विभिन्न मोडल परीक्षण गरिरहेको छ।
3: नागरिक दैनिकमा भयावह बन्दै सड़क दुर्घटना शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। दैनिक औसतमा 8 जनाको मृत्यु हुन्छ। राज्य उदासीन भएको र सड़क सुरक्षा कानून मस्यौदा 8 वर्षदेखि अलपत्र परेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। सीमा विवाद कूटनीतिक माध्यम मार्फत समाधान शीर्षकमा खबर छापिएको छ। निर्मल घिमिरेले अयोध्या भारतबाट लेख्नु भएको हो। जगेडामा कृष्णहरि पुष्कर शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरूवा गरी जगेडामा राखिएको हो। प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगेडामा राखेको हो। जगेडामा कामको जिम्मेवारी दिइँदैन, अब उहाँ जिम्मेवार विहीन अवस्थामै अवकाशमा जाने अवस्था देखिएको छ। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षकमा गोल्डेन बुढाले जुम्लाबाट लेख्नु भएको खबर छ। जति राजनैतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेको उहाँले बताउनुभयो। त्यसैले आफूले पनि जीवनस्तर उठाउन व्यापार रोजेको उल्लेख गर्नुभएको छ। आर्थिक क्रान्तिको बाटो रोजेको बताउनुभयो। अर्को खबर छापिएको छ, खुला ईपीजीको चापी शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको एक दिन अघि बिहिबार नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपाल तर्फका संयोजक डाक्टर भेषबहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनुभयो। मन्त्री खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईले साँचो बुझ्नुभएको छ। ईपीजीको प्रतिवेदन तयार भएको 8 वर्षसम्म पनि दुवै देशका प्रधानमन्त्रीले बुझ्ने मेसो नमिलेपछि वयोवृद्ध थापाले सरकारलाई चाबी बुझाउनु भएको हो। अर्को खबर, क्यान्सरका औषधि बाहिरबाट मगाइँदै शीर्षकमा पवित्र सुनारले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालमा 3 साता यता क्यान्सर उपचारका लागि आवश्यक औषधिको चरम अभाव छ। ती औषधि तत्काल छिमेकी मुलुकबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। नयाँ पत्रिका दैनिकमा इन्टरपोलको रेड नोटिसमा 98 नेपाली साना अभियुक्त धमाधम पक्राउ मोस्ट वान्टेडहरू मस्त शीर्षकमा खबर छापिएको छ। नवराज मैनाली लेख्नुहुन्छ, तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तहरूलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीका बैंकिङ कसुर मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेको पाइएको छ। अन्तर्राष्ट्रिय सहकार्य कूटनीतिक समन्वय र सुपूर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ पर्नमा ढिलाइ भएको पनि उल्लेख गरिएको छ। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले आक्रामक शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। एमाले राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन विरूद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने सहित उपलब्ध सबै कानूनी विकल्प प्रयोग गर्ने निर्णय गरेको छ। पार्टीले गरेको आन्तरिक छलफलका निष्कर्ष शुक्रबार हिजो सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले यसबारेमा जानकारी दिनुभएको हो। बजेटमा फ्युचर्स कन्ट्राक्ट नीति शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको उतार चढ़ावलाई रोकी उपभोक्ताको भान्सादेखि राष्ट्रिय विकास निर्माणसम्म सहजता ल्याउन सरकारले नयाँ रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 15 जेठमा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत इन्धनको मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेको फ्युचर्स कन्ट्राक्ट नीति लागू गर्ने अध्ययन गर्ने उल्लेख गरिएको छ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्न सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ बजेट वक्तव्यको मुद्दा नम्बर 56 भनिएको छ। यो निश्चित समयका लागि पहिले नै मूल्य तय गरी एउटै दरमा इन्धन खरिद गर्ने उच्च जोखिम र पूर्वानुमानमा आधारित सम्झौता रहेको पनि उल्लेख गरिएको छ। अर्को खबर, धूलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित शीर्षकमा मकवानपुरबाट पोस्टो राज अधिकारीले लेख्नु भएको छ। प्रदेश सरकारको 47 करोड़ लगानीमा 2.5 वर्ष अघि स्थापना भएको उद्योग सञ्चालनको मोडालिटी अझै टुंगिएको छैन। आगामी मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक जुटेको बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा जारी सूचना गर्दै सरकारवाला विज्ञ तथा सर्वसाधारणलाई सुझाव पठाउनको लागि अनुरोध पनि गरिएको छ। राजदूत बन्न 3,000 आवेदन परेको बारेमा अनिल गिरी र दुर्गा दुलालले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपालको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानप्रति अत्यधिक आकर्षण देखिएको छ। हिजो आवेदन दिने अन्तिम दिनसम्म 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि करिब 3,000 आवेदन परेको छ। सरकारले 14 जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनौट प्रक्रिया सम्बन्धी 7 पृष्ठ लामो कार्यविधि सहितको सूचना प्रकाशित गरेको थियो। परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेद्वारबाट आवेदन प्राप्त भएको छ।
4: साझा खबरमा अब विदेशका खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युक्रेन र रूसबीचको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने भएकाले पटक पटक आफूले वार्ताको लागि प्रयत्न गरेको बताउनु भएको हो। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम लागू गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुवैजना नेताहरूलाई भेटेर शान्तिको रूपमा अगाडि बढ़नको लागि आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकाय आईओएमले विभिन्न ठूला तथा साना द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको बताएको छ। 1,29,00,000 जनसंख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरीब देश हाइटी वर्षौंदेखि अस्थिरतामा जकड़िएको छ। शक्तिशाली सशस्त्र गिरोहरूको स्वार्थको लड़ाईका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट तथा अपहरण जस्ता जघन्य अपराधका घटनाहरू बढ़िरहेका छन्। आईओएमले यसको अध्यावधि गणनाले क्यारेबियन देशमा बढ़दो मानवीय संकटलाई प्रतिविम्बित गरेको बताएको छ।
3: साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह ए को तथा हङकङ र ओमान समूह बी को क्रमशः विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले ओमान र मलेसिया हङकङसँग सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछ। दुवै सेमी फाइनल आइतबार हुनेछ। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुदमा च्याम्पियन ट्रफी उचालेको छ। हिजो सम्पन्न प्रतियोगितामा बागमतीले 6 खेलबाट 22 स्वर्ण, 21 रजत र 13 काँस्य पदक जितेको थियो। सुदूरपश्चिम प्रदेशले 19 स्वर्ण, 9 रजत र 14 काँस्य जित्दै दोस्रो तथा 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो भएको छ। 5 स्वर्ण, 2 रजत र 18 काँस्य सहित गण्डकी प्रदेश चौथो हुँदा 4 स्वर्ण, 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं भएको छ। र 19 वर्ष मुनिको T20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको प्रतियोगिता अन्तर्गत कालुङ चोक मैदानमा भएको पहिलो खेलमा पाउना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद शुरूआत गरेको हो। वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जीतसहित प्रतियोगिताको शुरूआत गरेको छ। लुम्बिनीका लागि शोभिका शाहीले सर्वाधिक 19 रन बनाउँदा रिसाना विश्वकर्माले 17 र उमा चौधरीले 16 रनको योगदान दिनुभयो।
4: कृषिमा महिलाको श्रम धेरै तर निर्णयका लागि पुरूषमा निर्भरता। रिपोर्ट, कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब किसान महिलाका कुरा। खेतबारी खन्ने, बिउ रोप्ने, गोलमेट गर्ने, उत्पादन संकलन गर्ने, बजारसम्म पुर्याउने काममा महिलाको सक्रिय सहभागिता देखिन्छ। तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश महिला अझै आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन्।
6: पाल्पाको पाँचसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्। बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ। तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
7: तरकारी उत्पादन भएपछि श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु। यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
6: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दुध दोहेर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दुध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरुष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरुषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
8: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूले कहिले पनि सानोतिनो खर्च गर्दा त सुन्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढा पनि सल्लाह गर्नु पर्छ, मान्छेतै सल्लाह गरेर गरिन्छ। अब
6: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरुषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
7: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माग्छु अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ, के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
6: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
7: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छन्, चलाउँछन्। हामीले चाहिँ कृषि तालले लिँदै अनि आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
6: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। रीमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: राजदूत बन्न 3,000 आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने।
3: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझायो प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि राष्ट्रपा उम्मेद्वार छनौटमा पुराना दल संगठन विस्तारमा।
9: धुलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र
10: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-88-8। सुबिसु इन्टरनेट।
11: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 01051 367, 98140063249 र 98340437।
12: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
13: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
12: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
13: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
14: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
15: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98152937334।
16: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टरेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9913813100। शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबाट प्रवाह हुने सेवाहरू:
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रङ्गीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोधारी 100.5 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodharing.org मार्फत संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। विश्व वातावरण दिवस धादिङमा पनि मनाइयो। एमक्याप्सन धादिङद्वारा चित्रकला प्रतियोगिता, नीलकण्ठ बहुमुखी क्याम्पसको सचेतनामूलक र्याली। धादिङका सुमन खलेलाई केन्द्रीय राष्ट्रपति रनिङ सिलमा स्वर्ण, शेयर बजार दोहोरो अंकले घट्यो। र लामो विधामा रहेका कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन, प्रधानमन्त्री र सत्तारूढ दललाई विगत हेरेर अघि बढ्न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। अब पूरा खबर। विश्व वातावरण दिवस धादिङमा पनि मनाइएको छ। दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, युथ रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पसले धादिङको सदरमुकाम धादिङ विषयमा सचेतनामूलक र्याली निकालेको छ। वातावरण संरक्षण, स्वच्छता तथा हरित जीवनशैली प्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्याम्पसका विद्यार्थी, शिक्षक तथा रेडक्रस सर्कलका सदस्यहरूले र्याली निकालेका हुन्। विभिन्न चेतनामूलक नारासहित निकालिएको र्याली पश्चात बीपी पार्क र नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा सरसफाई गरिएको थियो। र्यालीमा सहभागीहरूले वातावरण संरक्षण प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सफा र स्वच्छ वातावरण निर्माणका लागि निरन्तर चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका छन्। रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष सन्दीप रिजालले मानव लापरवाही र व्यवस्थाका कारण वातावरणमा नकारात्मक असर परिरहेकोले वातावरण र प्रकृतिको संरक्षणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। यस्तै विश्व वातावरण दिवसको अवसरमा एनप्यासन धादिङले जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरेको छ। विद्यार्थीहरूमा सृजनशीलता, वातावरणप्रतिको सचेतना र कला प्रतिभा विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको एनपेप्सन धादिङका अध्यक्ष फ्रयास वेग्नेले बताउनु भएको छ। प्रतियोगितामा माध्यमिक तहतर्फ वातावरण जोगाउँ र आधारभूत तह कक्षा 1 देखि 5 तर्फ मेरो सपनाको गाउँ शीर्षकमा चित्रकला प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा माध्यमिक तहतर्फ 14 जना र आधारभूत तहतर्फ 18 जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा माध्यमिक तहतर्फ न्यू धादिङ बोर्डिङकी रविना तामाङ प्रथम, न्यू किबो बोर्डिङकी रोशन राज भट्टराई द्वितीय, नलाङ मोडल एकाडेमीका रोनेश सिलवाल र धादिङ बोर्डिङका सन्देश तामाङ तृतीय हुनु भएको छ। यस्तै आधारभूत तहको प्रतियोगितामा गोल्डेन फ्यूचर एकाडेमीका इच्छा तामाङ प्रथम, न्यू किबो बोर्डिङकी सदीक्षा श्रेष्ठ द्वितीय र नेचर स्माइल एकाडेमीका किरण विक र धादिङ बोर्डिङकी काव्या पौडेल तृतीय हुनु भएको छ। गृह मन्त्रालयले 13 जिल्लाका प्रमुख जिल्लाधिकारी सहित 18 जना सहसचिवहरूको सरूवा गरेको छ। सरूवा अनुसार धादिङका प्रमुख जिल्लाधिकारी विजय वासुवेदीको सरलाई सरूवा भएको छ भने गृह मन्त्रालयमा कार्यरत लक्ष्मी पाण्डे गौतम धादिङको नयाँ प्रमुख जिल्लाधिकारीको रूपमा आउनुहुने भएको छ। जेठ 20 गते नृसिंहधाम दर्शन गरी सल्यान्तरबाट काठमाडौँ फर्कने क्रममा धादिङको नीलकण्ठ नगरपालिका 10 टाढीबेसी नजिक भएको इको भ्यान दुर्घटनामा परि घाइते भएका 1 जनाको उपचारको क्रममा मृत्यु भएको छ। घाइते भक्तपुरको सूर्यविनायक नगरपालिका 7 गुण्डु किवाचोक निवासी नुच्छे बहादुर कोजुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कोजु सहित 7 जना घाइते भएका थिए। सोरोङ केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा धादिङका खेलाड़ी सुमन घलेले स्वर्ण पदक जित्दै जिल्लाको गौरव बढ़ाउनु भएको छ। रूबी भ्याली गाउँपालिका निवासी घलेले टेक्वान्दोको 51 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो। उहाँ बागमती प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुनुभएको थियो। जारी प्रतियोगितामा धादिङ जिल्लाबाट विभिन्न विधामा 10 जना खेलाड़ी बागमती प्रदेशको टोलीबाट सहभागी रहेका छन्। जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार धादिङबाट केन्द्रीय प्रतियोगितामा सहभागी हुने खेलाड़ीहरूमा उत्सव पुरी, उसु सृजना श्रेष्ठ ज्याभलिङ थ्रो, ऋतिक बस्याल ज्याभलिङ थ्रो, सुमन घले तेक्वान्दो 48 केजी, नमुना गुरूङ नवीन गुरूङ कबड्डी, रविन श्रेष्ठ कबड्डी, सम्झना श्रेष्ठ कबड्डी, एलिसा अधिकारी कबड्डी, झरना विक भलिबल र दिपेश सुनार भलिबल रहेका छन्। यसअघि एकसाथ सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा धादिङले उत्कृष्ट प्रदर्शन गर्दै 6 स्वर्ण 3 रजत र 11 काँस्य पदक जित्दै तृतीय स्थान हासिल गरेको थियो। आज पनि नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेंज का अनुसार नेप्से परिसूचक 11.37 अंकले घटेर 2755.41 बिन्दु में सीमित भएको छ। कुल 351 कंपनी को 1,27,32,868 किता शेयर 5,62,56,11,823 रूपया खरीद बिक्री भएको छ। शुक्रवार 74 कंपनी को मूल्य बढ़ा 184 को घट्यो भने 11 को स्थिर भयो। कारोबार रकम भने झण्डे 1 अर्ब बढ़ेको छ। अघिल्लो दिन अर्थात बिहीबार 4,70,00,00,000 रूपया को कारोबार भएको थियो। बुधवार सामान्य घटेको शेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको थियो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेक को साथ में
2: शिवम सीमेंट क्वालिटी को मामला में नो कम्प्रोमाइज भन्दै शिर खाड़ो पारी रहेका छौं सदा सर्वदा।
3: होइन हेर बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका 789 विद्युतीय गाड़ीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा मुस्ताङको कोरोडा नाकाबाट 775, नुवाकोटको पासाङ ल्यामो सड़क खण्डबाट 2 र धादिङको आदमघाटबाट 2 गरी कुल 789 विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका गाड़ीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छरेर भित्राइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाड़ी सशस्त्र प्रहरी बलको निगरानीमा रहनेछन्। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाइ छ। निर्वाचन आयोगले शुक्रबार काठमाडौँमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजय भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनैतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज शुक्रबार सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। अध्ययन विधा तथा असाधारण विधा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विधा वा असाधारण विधा स्वीकृत भएका कर्मचारीको विवरण विधा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ। सड़क विभागले वातावरण मैत्री हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागले सड़क पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा शुक्रबार काठमाडौँमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेजिलेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कका वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्क एडीबी जस्ता दात्री निकायले पनि हरित सड़कको अवधारणालाई महत्वको साथ अघि सारेको बताउनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली प्रवर्धनका कार्यक्रमहरू विस्तार गरिनेछ। सड़क डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुबोध कुमार देवकोटाले विकास र वातावरणलाई परिपूरक रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। शुक्रबार मात्रै काठमाडौँका सड़कमा झण्डै 200 बिरूवा रोपिएका छन्। शुक्रबार विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, नीलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। मन्त्रालयको उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान पालिका सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। यस विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू संरक्षण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका प्रतिनिधिहरू, संरक्षण कर्मी तथा अनुसन्धानकर्ता, अर्थविज्ञ, कृषि पशु चिकित्सक लगायतका विज्ञ सदस्य कार्यदलमा रहेका छन्। कार्यदलका संयोजक होम छेत्रीले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि नीति कार्यक्रम, राहत क्षतिपूर्ति र व्यावहारिक व्यवस्थापनका उपायबारे राय सुझाव संकलन गरिने बताउनुभयो। बाँदर लगायत वन्यजन्तुबाट पीड़ित किसानलाई तत्काल राहत दिन र दीर्घकालीन रणनीति बनाउन पूर्व संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय विज्ञ क्षेत्रीको समन्वयमा कार्यदलले सलगत अध्ययन समेत अघि बढ़ाइसकेको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। विश्व वातावरण दिवस धादिङमा पनि मनाइयो। एनक्याप्सन धादिङद्वारा चित्रकला प्रतियोगिता, नीलकण्ठ बहुमुखी क्याम्पसको सचेतनामूलक र्याली, धादिङका सुमन घलेलाई केन्द्रीय राष्ट्रपति रनिङ सेलमा स्वर्ण, शेयर बजार दोहोरो अङ्कले घट्यो, र लामो विधामा रहेका कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन, प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अघि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव।

0: समय संकेत
1: अहिले बिहानको 7 बज्यो
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता।
3: नमस्कार, म बलराम दाहाल, कविताको शीर्षक जिन्दगी।
4: म दिक्क लागेर पसे कुनामा, म दिक्क लागेर पसे कुनामा, यो जिन्दगी आज छ साधनामा। भागे म टाढा टाढा टाढा टाढा, भागे म टाढा सुरुमा निदाए, संसारमै ठोकिनु रहेछ। बोकेर यो सामल जिन्दगीको, वर्षौं बितेको छ म दौडिएको। भरिन्छु एकातिर फैलिँदैछु, चुहिन्छु अर्कातिर रित्तिँदैछु। यो जिन्दगी एक रहेछ खाता, भरिन्छ पाना रहँदैन गाता। गुणानले वृद्धि भएन भन्छौं, हामी अझै जोडा घटाउमा छौं। धारो उधारो छ र जिन्दगीको, धरापको राप सधैँ सधैँको। तनावका नाव कुदाउँदैछन्, तमासाका मास उदाउँदैछन्। यो जिन्दगी नै चलचित्र जस्तो, भेटिन्न निर्देशक छैन जस्तो। केही हराए सरी जिन्दगीमा, टन्टा छ नाना थरी जिन्दगीमा। यो जिन्दगीले किन हो मलाई, जिस्क्याउँदै छेक्दछ अल्मल्याई। रफ्तारमा चाल्न म खोज्छु हुन्न, गर्यो गिरफ्तार म भाग्छु हुन्न। गाए लगाए कति गीत प्रीत, आभारको भार नभो प्रतीत। छ श्यामको याम सुदीप बाल्दै, गाल्दै पगाल्दै म हिँडे सँगाल्दै। मलाई नै गाल्छ पगाल्छ अरेको, गोटी यतै चाल्छ उचाल्छ अरेको। षड्यन्त्रका यन्त्र बनेर चर्को, चण्डाला झै चोर्छ निचोर्छ अरेको। छ जिन्दगी यो तल गण्डकीमा, लाए चलाए कति बन्दकीमा। छ बाँच्न जान्दा अनमोल गोल, बाँच्नै नजान्दा कति भद्र गोल। यसो गरे हुन्छ कि भन्छु हुन्न, उसो गरे हुन्छ कि भन्छु हुन्न, जसो गरे जी

नसकी खजाना गर्दैछ उत्पादन छैन भिन्न तथापि संघर्ष म टुट्न दिन्न गाह्रो तगारो कति आउँदा हुन् सारो पसारो पलमा पुर्याउन् उद्योगको योग हुँदैन छोड्न माली हिमाली वनकुञ्जको म यो जिन्दगी खर्च कहाँ भएन बजेटको जेट अझै बनेन सुबासको बास यहाँ छ छैन छ आशको रास निराश छैन निन्दा प्रशंसा जति होस् मलाई छुँदैन त्यसले नगरोस् भलाई आवो चलाओ तर छैन घर्दो संघर्षको घर्षण झन्छ बढ्दो दाए कुदाए कतिले हिलामा दाए कुदाए कतिले हिलामा काटी किला छन् कति खोडे किलामा तथापि मैले नबढी हुँदैन मोटा कुरामा नचढी हुँदैन म

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश। के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
0: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9841-14-94-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: एड्स सुबला पोलिक्लिनिक प्राली धादिङ मेचमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
0: शरीरको कुनै पनि जोर्नी चलाउन नमिल्ने वा तल माथि गर्दा दुखाइ भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ टिम धादिङ बेसी पुछार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सेनेटरी सामान
3: अधिकारी सजग,
2: बोजो फ्रेन्ड
3: अधिकारी सजग,
2: धारा फिटिङ
3: अधिकारी सजग,
2: टाइल मार्बल
3: अधिकारी सजग।
4: ए दाई, के को नाराबाजी हो दाई?
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
4: के हो लौन त हामीलाई नि भनिदिनु न।
5: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पिपिसी, पिपिआर, सिबिसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
4: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
5: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-738, मोबाइल नम्बर 98-40-39-46-56।
7: मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
1: सम्पर्क मोबाइल 97-41-031-439।

0: Livonia Extreme Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरै घरी घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105263, मोबाइल नम्बर 9841426383।
4: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छ नि छैन?
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छ नि छैन?
5: आफूलाई समस्या परिरहेको छ, ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
9: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Anima Reliance Life Insurance. Khule ra jiyo.
1: शहीद मेमोरियल अस्पताल प्राली धारिङबाट प्रवाह हुने सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
2: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
2: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
2: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
3: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने

0: अस्वस्थ मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: यस स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो धादिङ समय संकेत
3: अहिले बिहानको 8 बज्यो।

0: समुदाय का लागि समुदाय को आवाज
1: रेडियो धादिंग 106 MHz
2: सरकारी शुल्क में निजी अस्पताल में उपचार काठमांडू को वसुंधरा स्थित 100 बेड को मल्टी स्पेशलिटी केडीसी जनरल अस्पताल में विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधि सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घंटा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: भाउजू, झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
4: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु, अझ त्यति मात्र हो र? बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैबरी पनि दिएन बाबु मलाई त।
3: दैबला शराबै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जिर्नु हुनु पर्ने थियो, क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
4: बाबु, कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
3: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्।
5: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा।
6: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
7: धादिङवासीको लागि खुसीको खबर, टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार मासो पुस्ले ब्याङ्क अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएस सँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848-56-20-88, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्, मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो

0: वर्कशप गजुरी गाउँपालिका एक गजुरी बजार धादिङ। सम्पर्क मोबाइल नम्बर 9848 56 20 88।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: एस सुबला पोलिक्लिनिक पाली धादिङ सीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक पाली, निलकण्ठ टिम, धादिङ बेसी, पुछार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुवर्ण अवसर, सुवर्ण अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेखि बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
2: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
3: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 98-43-33-38-98, 98-13-83-71-00।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: उज्यालो भयो
1: सुबिसो इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबिसो इन्टरनेट
2: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल स्विस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
2: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
3: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
2: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
3: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
2: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
3: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
2: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
3: फोन नम्बर 01-5212-248, मोबाइल नम्बर 98-41-14-94-84।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ।
1: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ।
0: त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समय नै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
1: औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ,
0: स्वस्थ रहौं, सचेत बनाऊ।

0: California.
1: Extreme energy drink.
2: Secretary Saman.
3: Adhikari Saman.
2: Bojo Prince.
3: Adhikari Saman.
2: Dhara Keating.
3: Adhikari Saman.
2: Kyle Marvel.
3: Adhikari Saman.
4: ए दाई के को नाराबाजी हो दाई
5: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
4: के हो लौ न त हामीलाई नि भन्दिनु न
5: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइन को साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
4: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
5: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052148 मोबाइल नम्बर 98409646 56
7: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
8: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
9: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
7: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
9: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
8: किन नि बाबा
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
8: हस् बाबा
10: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
11: सम्पर्क मोबाइल 97140131429
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: घरमै घरमै घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0935363, मोबाइल नम्बर 9841।
4: होइन है बुढा, चारबार पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जहाँ पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
4: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथ।

0: अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाएर छ हजुरलाई के थाहा
1: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
1: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
0: किन नि बाबा
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता
2: हल्ला सुपर मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
4: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
2: सम्पर्क मोबाइल 97140131429
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: Cuban Cement. Quality ko mamlama, no compromise.
1: आज दिन तो सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइला? बाबुलाई केही थाहा छ त?
2: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि कामी लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैखाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैखाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
2: यस्ता रैखाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यून गर्न पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
0: रैथाने बाली जोगाउ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: प्याक एव नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री सुहरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: राष्ट्र बैंक इजाजत प्राप्त गर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्क परिभाषा
2: एस सुबला पोलिक्लिनिक प्राली धादिंग मेचीमा शिक्षण अस्पताल महाराज गंज काठमाडौं का उप प्राध्यापक हारजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्यपुरुष ढकाल द्वारा प्रत्येक महीना को दोस्रो शनिवार हारजोर्नी तथा नशा रोग संबंधी स्वास्थ्य परीक्षण तथा अपरेशन कराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
2: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
3: उकालो ओह्रालो गर्दा घुँडा तथा पैताला को दुखाई,
2: शरीर को कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
3: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोड्नी सुन्निने लामो समयदेखिको जोड्नी दुख्ने समस्या भएमा
2: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
3: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली निकट टिम धादिङ तुसार बजार प्रहरी बीट अगाडि, फोन नम्बर 010-551-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: सुवर्ण अवसर सुवर्ण अवसर नर्विक अस्पताल तथा काठमाडौं डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थायराइड को समस्या, महिनावरी को समस्या, भिटामिन बी को समस्या, क्याल्सियम गडबड हुने समस्या। थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङदेशी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
5: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
6: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
5: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
6: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङदेशी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि।

0: घर में चार जना छन्, चार जना को चार ही समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी बीज बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813 83 71 00।
5: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-1494-84। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवा।

0: अनिवार्यलाई लाइफ इन्स्योरेन्स खुलेर जियो
1: सेनेटरी सामान
2: अधिकारी अधिकारी
1: धारा फिटिङ
2: अधिकारी
1: मार्बल
2: अधिकारी
3: दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो ल त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुथार बजार धादिङ किबो बोरिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840394656
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन होइन, कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
6: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
5: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
6: म काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
7: हजुर, हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ,
7: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841।
8: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त, आज चाहिँ सुनचारी पछि जानु पर्छ है।
9: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पछि भेटिएको
8: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
9: अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
10: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
11: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना चाटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ देशी पुछार बजार।
8: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन गर्लफ्रेन एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
1: त्रिमती छ नि छ नि
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमती छ नि छ नि
0: आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु छिटो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
0: गइले
1: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङदेशी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307

0: ഏ വാങ്ങ അവക്ക് അഷ്ണോ ഷട്ടോ പോയതേനാ നിതാരെ തല്ലേ അട്ടി കാലാറ് കമ്പ്യൂട്ടർ കിന്ന് പോയി
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
0: उता हेर त भन्न
1: हेरिरहेको छु त मामा
0: के देखेउ त भन्न
1: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
0: मामा भन्न त्यसैले निधारे त ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ गर्दैन दार्जिलिङ बेसी 2000 को प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीं पाइदैन।

0: फ्युचरको लागि प्रति कम्प्युटर भएपछि साँझै झुक्क
1: फोन नम्बर 010-5250-9600 97-510-97-778
2: धादिङवासीको लागि खुसीको खबर टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार मासो पुस्रे ब्याङ्कको अगाडि महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म तपाईँसँग जुनसुकी कम्पनीको मोटरसाइकल वा स्कुटर छ अब सजिलै टिभीएससँग साट्नुहोस् आकर्षक फाइनेन्सको सुविधा नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल मोबाइल नम्बर 9848-56-20-88 विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस् मेला अवधिमा गजरी पुग्नुहोस् विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ सम्पर्क मोबाइल नम्बर 9848-56-20-88
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: छ। अध्ययन हुने कार्यक्रम
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48।
0: अध्ययन अवधि 3 वर्ष। 3 वर्षको जम्मा शुल्क ₹48,003 तिर्न सकिने। न्यूनतम योग्यता SE/SLC न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो SLC वा प्राविधिक SLC प्री डिप्लोमा वा SE वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, SE परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा SE परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513 39757, इन्जिनियर अजय कुमार यादव 98161910 66, नवीन काफले सूचना अधिकारी 98549050 39, रश्मिला दंगाल अधिकारी 98549590 34, सन्तोष नगरकोटी 98511 20798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।

0: यस सुबेला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हारजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्यपुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हारजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घोडा तथा पैतालाको दुखाइ,
0: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्ने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने, घोडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबेला पोलिक्लिनिक पाली निकट टिम धादिङ बसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ देशी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-3123।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदै छ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333398, 9813 7100।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0105212248, मोबाइल नम्बर 9841414984।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: यस स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: अधिकारी
4: सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो ल न त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाइ, ल त्यसो भए म पनि उतैतिर लागे।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
0: अधिकारी सप्लायर्स मिलकण्ठ नगरपालिका तिन पुछार बजार
5: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
7: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
8: श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको ताराकेश्वर नगरपालिका छ। लोलाङ पैयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान 42 वर्षीय थापाबीच घरायसी विवादको क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा गैराती तिर्वी शिक्षण अस्पताल महाराजगंजमा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। उनलाई प्रहरी वीर बालाजुमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थापा बडी बिल्डर एवं सामाजिक सञ्जालमा नेपाली ब्रोका नामले परिचित छन्। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले क्षति पुर्याएको काभ्रेको धुलीखेलमा संचालित वृहत खानेपानी आयोजना पुनर्निर्माण गरिएको छ। धुलीखेल खानेपानी आयोजनाको 60% र जर्मन सहयोग निकाय जीआईजेडको 40% आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको नगरका कार्यवाहक मेयर निराजन जंगमले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले मुहान क्षेत्र खारखोलामा 150 मिटर मुख्य पाइप लाइन समेत बगाएको थियो। त्यति बेला धुलीखेलमा 3 महिना खानेपानी अवरूद्ध भएको थियो। यो आयोजना 3,51,00,000 रूपियाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण भूषण खोजुले जानकारी दिनुभयो। बाढ़ीले आयोजनामा क्षति पुग्दा वड़ा नम्बर 3, 4, 5, 6 र 8 का 3,600 परिवार खानेपानीको सुविधाबाट वंचित हुँदै आएका थिए। अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ। दिल्लीको जन्तर मन्तरमा केही बेर अघिदेखि प्रदर्शन शुरू भएको छ। यो प्रदर्शन शान्तिपूर्ण हुने तथा भीड़भाड़ नगर्न समर्थकहरूलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्कीले आग्रह गर्नुभएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। पार्टीका संस्थापक अभिजीत अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नु भएको हो। अमेरिकाको बोस्टन

विश्वविद्यालयमा अध्ययन गर्दै आएका 30 वर्षीय दिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ। उहाँ यसअघि राजनैतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। उहाँले झण्डै एक महिना अघि व्यंग्यात्मक रूपमा ककरू जनता पार्टी सीजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवाहरूलाई आलोचनात्मक रूपमा ककरोच र परजीवी भनेपछि शुरू भएको थियो। ककरोच जनता पार्टी छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ। दिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाञ्चुक पनि आजको प्रदर्शनमा सहभागी हुनुहुन्छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र हङकङले खेलिरहेका छन्। नेपालले टस जितेर पहिला बलिङ रोजेको छ। हङकङले ब्याटिङ थालेको छ। हङकङले ताजा अवस्थामा 6 ओभर 2 बलको खेल सकिँदा 1 विकेट गुमाएर 19 रन बनाएको छ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा यसअघि नै पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो भने हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। र साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज घरेलु टोली भारत र बंगलादेश खेल्दैछन्। खेल गोवाको पण्डित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार बेलुका 7:45 बजे शुरू हुनेछ। बुधबार भएको पहिलो सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले तथा दोस्रो सेमी फाइनलमा भारतले भूटानलाई 1 गोलले हराउँदै फाइनलमा पुगेका हुन्। यसअघि बंगलादेशले सन् 2022 र 2024 नेपाललाई हराउँदै लगातार 2 पटक उपाधि जितेको थियो। गोवामा भएको प्रतियोगितामा भारत सहित नेपाल बंगलादेश भूटान श्रीलंका र मालदिव सहभागी थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने। राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने। नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन विभिन्न विषयगत 9 वटा सत्र सञ्चालन गरिने। भारतको ककरोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थल सहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा। र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज भारत र बंगलादेश खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
1: हाम्रा सेवाहरू:
2: ओपीडी सेवा,
1: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
1: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
1: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
1: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पञ्चकर्म सेवा,
1: छार सूत्र सेवा,
2: जलौका सेवा,
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
1: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98514-24063।
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
6: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
5: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
5: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
6: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
5: कार्यक्रम सड़क र सवारी।

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू

0: 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: गोदावरी नगरपालिका भित्रका व्यवसाय दर्ताका लागि आवश्यक कागजातहरू: रितपूर्वक निवेदन, व्यवसायको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, व्यवसायको हालसालाई खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, ओडा कार्यालयको सिफारिस, ओडाको सर्जिमन मुचुल्का, यदि व्यवसायको लागि घर जग्गा भाडामा लिएको भए भाडा करार सम्झौता, व्यवसाय रहने जग्गाको मालपोत भूमिकर सम्पत्ति कर बुझाएको रसिद, जग्गाको जग्गा धनीको पूर्जाको प्रतिलिपि, व्यवसाय पुँजी अनुसार राजस्व बुझाएको रसिद, संस्था नवीकरण गर्नका लागि निवेदन, सक्कलै व्यवसाय दर्ता गर्ने प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ताको प्रतिलिपि र मालपोत तिरेको रसिद बुझाउनु पर्नेछ। गोदावरी नगरपालिका, ललितपुर।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
1: ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-555।

हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्दा

0: हजुरहरु पनि टाटाका जेन्युइन पार्ट्सहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: साली नदीको शिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9141294181, वेबसाइट झुले.com.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्क को चित्र लहरमा हुनुहुन्छ।

0: धादिङ 106 MHz। शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ डेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको बसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: सेनेटरी सामान
4: अधिकारी सबै,
3: बोजो प्रिन्स
4: अधिकारी सबै,
3: धारा फिटिङ
4: अधिकारी सबै,
3: टाइल मार्बल
4: अधिकारी सबै।
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
5: के हो ल्याउन त हामीलाई नै भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पिपिसी, पिपिआर, सिडिसी पाइप, ट्याङ्की, प्वाइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनु पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।
8: पानी पानी बनायो पहिले।

0: अधिकारी स्वागत
1: बोझो प्रिंस
0: अधिकारी स्वागत
1: धारा किटिन
0: अधिकारी स्वागत
1: कायल मार्गो
0: अधिकारी स्वागत
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो न त हामीलाई नै भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
3: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: कृष्ण सप्लायर्स धादिङ पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 97-41-031-429
8: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
9: होइन के भयो काका एक नै भट बताउँदै हुनुहुन्छ त
8: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन कहाँ पाइन्छ तनावमा छु भने
9: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
10: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
11: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
10: फोन नम्बर 010-531-4068 मोबाइल नम्बर 98-41-26-32-83
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: घरिघरि घरमै रहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँथे होइन, कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, विशाल बजार, पशुपति मार्ग, धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105368, मोबाइल नम्बर 9841।
4: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तो पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङदेखि पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
5: सुन्न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छँदै छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छँदै छैन,
5: आफूलाई समस्या परिरहेको छ, मजा गरेर बस्छ भने भन्नुहोस् न।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त मैले। ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्फिक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टिक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिश।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिंग श्री मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813807।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: नानीमारीलाई लाइफ इन्स्योरेन्स खुलेर जिउँ। शहीद मेमोरियल अस्पताल धादिङ देशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारेरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ देशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पारिन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ देशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: यस सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्दनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक पाली, निलकण्ठ 3, धादिङ बसी पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, पल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ देशी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23। पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
2: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
3: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
2: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
1: यस सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्दनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक पाली, निलकण्ठ 3, धादिङ बसी पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ देशी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 01051 3667 9141 063 2049 र 9843 40 33 23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छ नै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छ नै छ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 9815927334।
0: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाजोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813381700।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सहित मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश। हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
0: खाना बनाउनु अघि,
1: खाना खानु अघि,
0: साना बालबालिकालाई खाना खुवाउनु अघि,
1: चर्पी गएर आएपछि,
0: फोहोर कुरा छोएपछि
1: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
0: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: सेनेटरी सामान
4: अधिकारी सबै,
3: बोझो प्रिन्स
4: अधिकारी सबै,
3: धारा फिटिङ
4: अधिकारी सबै,
3: टाइल मार्बल
4: अधिकारी सबै।
5: ए दाई, के को नारा बाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
5: के हो न त हामीलाई नि भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पिपिसी, पिपिआर, सिडिसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्ल्युसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
1: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनु पुथार बजार धादिङ किलो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी, सम्पर्क फोन नम्बर 010-521-7038, मोबाइल नम्बर 98-40-39-46-56।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106.6 MHz।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
6: होइन, के भयो काका, एक्लै भट बताउँदै हुनुहुन्छ त?
5: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
6: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
7: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
7: फोन नम्बर 0105363, मोबाइल नम्बर 98146।
8: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
9: सुन जस्तो चाहिँ जात पाएँ त्यही बनाउने कुरा पनि भएन।
10: खै र भर्खरको सुनचारी पसल भेटिएको
8: है, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिस्ट्रिक्टमा रहेको सलाम श्री अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
10: अनि अघि नै भन्नु पर्दैन त।

0: प्रोपाइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन।
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइफोन ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ्गेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

0: यसै गरी हामी सिबम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरो भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफ एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेनेटरी सामान
1: अधिकारी सबलेट
0: बोझो प्रिंस
1: अधिकारी सबलेट
0: धारा फिटिंग
1: अधिकारी सबलेट
0: कारण मार्बल
1: अधिकारी सबलेट
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौन त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनुहुन्छ अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 9741-031-429
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-521-4068 मोबाइल नम्बर 9841-2633-83
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइनै बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जात पाएँ त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भाडिङ मिसिनमा रहेको सलाम स्ट्रिम अकलापुरी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर। अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेशी पुछार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860226260।
4: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन नि, डाइरेक्ट लेउटा टिका लगाएर कम्प्युटर किन्ने पैसा उतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरिरहेको छु त मामा।
4: के देखेउ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
4: मामा? भान्जा, त्यसैले निमार यता ल्याउटिका लगाइदिन्छु कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बी बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेशी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क।
6: फोन नम्बर 0102509917, 97510 97778।
8: शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
8: स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
8: थप जानकारीको लागि 0105220238 र 0105220263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारीमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ।

0: स्पेशलाइज्ड इन हाइड्रो पावर इंजीनियरिंग सीट संख्या 48।
1: अध्ययन अवधि 3 वर्ष। 3 वर्ष को जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने। न्यूनतम योग्यता SE/SLC मा न्यूनतम 1.6 GPA हुनु पर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 1 प्रति फोटो SLC वा प्राविधिक SLC प्री डिप्लोमा वा SE वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति SE परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा SE परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513 39757, इन्जिनियर अजय कुमार यादव 98161910 66, नवीन काफले सूचना अधिकारी 98549050 39, रश्मिला दंगाल अधिकारी 98549056 90 34, सन्तोष नगरकोटी 98511 20798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर, टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछापुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 98846 56 20 88, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। सम्पर्क मोबाइल नम्बर 98846 56 20 88।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पायल्स फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका तीन, शान्त बजार, धादिङ देशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-141-1494-84।
2: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
3: त्रिमूर्ति छ नि छैन,
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
3: त्रिमूर्ति छ नि छैन,
2: या आफूलाई समस्या परिरहेको छ, मजा गरेर बस्छ भने भन्नु छिटो।
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिफोन, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिन्छ।
4: त्रिमूर्ति मोबाइल हाउस धादिंगेसी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 98-41-063-130 र 98-13-180-307।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौं सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: यस सुबला पोलिक्लिनिक ताली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
1: थाइराइड रोग
2: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
1: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली निलकण्ठ टिम धादिङ बसी पुसार बजार प्रहरी बिट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा बाजोपन निसन्तान हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच महिनावरी गडबडी हुने तल्लो पेट दुख्ने सेतो पानी बग्ने यौनि चिलाउने आङ खस्ने लामो समयदेखि पिसाब पोल्ने महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा महिनावरी हुँदा रगत धेरै बगे गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे एनामोली स्क्यान थाइरोइड स्क्यान शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-249 र 98-43-40-33-23
4: घरमा चारजना छन् चारजनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
4: के हुनु बाबु दाईको दाँत जचाउनु पर्नेछ नानीको दाँत मिलाउनु पर्नेछ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
5: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
6: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गर्ने दाँत कलरको सिमेन्ट भर्ने नकली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
7: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनपोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9913883100। पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: अस्ति सम्बन्धको पसल सुनसानी देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Satan Saman
1: Adhikari Sadat
0: Bojo Prince
1: Adhikari Sadat
0: Hara Kittin
1: Adhikari Sadat
0: Kyle Marvel
1: Adhikari Sadat
2: ए दाई किको नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको ट्याम पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052148638 मोबाइल नम्बर 98409946656
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटी सकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 01052368 मोबाइल नम्बर 98146273383
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
12: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ डिस्कमा रहेको सलाम स्ट्रिङ अक्कला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त

0: मैले अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
1: हामी त लाग्यौँ श्री अगरादेवी सुनचाँदी पसलतिर, अनि तपाईँ नि?
2: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङदेखि पुच्छार बजार।
3: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
1: त्रिमती छ नि छन्
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
1: त्रिमती छ नि छन्
0: या आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु छिटो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ स्यामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर

0: यस सुबेला पोलिक्लिनिक प्राली धारिङ दिशामा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
0: आयु खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
0: पाठीघरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ टिम धादिङबसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थायराइड को समस्या, महिनावरी को समस्या, भिटामिन डी को समस्या, क्याल्सियम गडबड हुने समस्या। थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङबसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-2049। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङबसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
4: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
3: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पित बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबसी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका तीन धारिङदेशी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398 9913883100।
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: art art so is the internet
1: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, बन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ व्यक्तिद्वारा जनहितमा जारी सन्देश।

रेडियोधारिङ 100.5 मेगाहर्जको साथै इन्टरनेट अनलाइनको www.radiodharing.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म वेगको नमस्कार। खबरको शुरूमा मुख्य खबर।

0: खोपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट शाखा को रूप में सम्मानित विश्व वातावरण दिवस में धादिङ का कृषक बीच हाजिर जवाब प्रतियोगिता संपन्न नेपाल अंग्रेजी भाषा शिक्षक संघ एउटा धादिङ शाखा को अध्यक्ष दीपेन्द्र रिजाल चयन र प्रधानमंत्री को सीमा विवाद संबंधी अभिव्यक्ति विरुद्ध श्रम संस्कृति पार्टी को प्रदर्शन पोखरा बसपार्क निर्माण का लागि स्थानीय आफै संरचना हटाउन शुरू गरे। अब पूरा खबर। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङलाई उत्कृष्ट जिल्ला शाखाको रूपमा घोषणा गर्दै सम्मान गरेको छ। पत्रकारहरूको हक हित तथा पेशागत अधिकार संरक्षणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्नको साथै सदस्यता नवीकरण साधारण सभा सञ्चालन तथा शाखाले सम्पादन गर्नुपर्ने विभिन्न संगठनात्मक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरेको मूल्यांकनका आधारमा धादिङ शाखा उत्कृष्ट घोषित भएको हो। बागमती प्रदेश अन्तर्गत रहेका जिल्ला शाखाहरूमध्ये संगठन सुदृढीकरण सदस्य व्यवस्थापन संस्थागत गतिविधि संचालन र पत्रकारिता क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै धादिङ शाखालाई सम्मान पत्र प्रदान गरिएको प्रदेश समितिले जनाएको छ। सम्मानले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल अझ उच्च बनाउनको साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम अधिकारीले बताउनुभयो। विश्व वातावरण दिवस 2026 को अवसर में धादिङ जिला को गंगा जमुना र खनियाबाद गाउँपालिका में कृषक समूह स्तरीय हाजिर जवाब प्रतियोगिता सम्पन्न भएका छन्। वातावरण संरक्षण जलवायु परिवर्तन र दिगो कृषि अभ्यास सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गंगा जमुना गाउँपालिका वडा नम्बर 7 स्थित लामो पुलमा आयोजित प्रतियोगितामा वडा नम्बर 6 का वडा अध्यक्ष रमेश रकाल तथा वडा नम्बर 7 का वडा अध्यक्ष रविन अधिकारीको प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। प्रतियोगितामा प्रगतिशील पिपलेस कृषक समूह प्रथम, प्रगतिशील कृषक समूह गलाने द्वितीय तथा भविष्य उज्जवल कृषक समूह तृतीय भएका छन्। चक्रदेवी कृषक समूह र रचनाशील कृषक समूहले समेत सहभागिता जनाएका थिए। कार्यक्रममा 55 महिला र 5 पुरूष गरी 60 जनाको सहभागिता रहेको थियो। त्यसै गरी खनियाबास गाउँपालिका वडा नम्बर 2 मा सोही अवसरमा आयोजित कृषक समूह स्तरीय हाजिर जवाब प्रतियोगितामा पौरो डेल सामुदायिक संस्था प्रथम भएको थियो। न्यान्चु स्वावलम्बी महिला कृषक समूह तथा कोखिङ कृषि तथा पशुपंक्षी कृषक समूह संयुक्त रूपमा द्वितीय भएका थिए भने जागरण सामुदायिक संस्था र मिलन सामुदायिक संस्था संयुक्त रूपमा तृतीय भएका थिए। ढिकी ओडार सामुदायिक संस्थाले सान्त्वना स्थान प्राप्त गरेको थियो। उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराको साथ विश्व वातावरण दिवस 2083 विशेष कार्यक्रम प्रयास नेपाल धादिङ र आर्डर नेपालको सहयोगमा सम्पन्न भएको प्रयास नेपाल धादिङका लैंगिक सहायक शर्मिला गुरूङले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी कृषकहरूले वातावरण संरक्षण जलवायु परिवर्तनका असर न्यूनीकरण तथा दिगो कृषि अभ्यास सम्बन्धी ज्ञान हासिल गर्नुको साथै आवश्यक सिकाई र अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त गरेका थिए। सहभागीहरूले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्। विश्व वातावरण दिवसको अवसरमा आयोजित यी कार्यक्रमहरूले स्थानीय समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्नको साथै जलवायु परिवर्तनका चुनौती सामना गर्न कृषकहरूलाई थप सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याएको प्रयास नेपाल धादिङका पशु प्राविधिक रूपेश तामाङले बताउनुभयो। नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टा धादिङ शाखाको अध्यक्षमा दीपेन्द्र रिजाल चयन हुनुभएको छ। धादिङ देशीमा सम्पन्न जिल्ला अधिवेशनले रिजालको अध्यक्षतामा 13 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा रामप्रसाद अर्याल, सचिवमा मदनाथ कैरला, सहसचिवमा जयराम रूपा खेती तथा कोषाध्यक्षमा नानिता सापकोटा चयन हुनुभएको छ। त्यस्तै कार्य समितिका सदस्यहरूमा कृष्णप्रसाद विग्मी, ध्रुवराज घिमिरे, ईश्वरी प्रसाद बसौला, लोकनाथ सुवेदी, सावित्री घिमिरे, विष्णुप्रसाद नेपाली, कुलबहादुर पौडेल र बुद्धिमान श्रेष्ठ चयन हुनुभएको छ। नवनिर्वाचित कार्य समितिले जिल्लामा अंग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी, गुणस्तरीय तथा प्रविधि मैत्री बनाउन विभिन्न तालिम कार्यशाला, शैक्षिक अन्तर्क्रिया तथा प्राज्ञिक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। अधिवेशनमा जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत अंग्रेजी विषयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी शिक्षकहरूले अंग्रेजी भाषा शिक्षणको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको व्यावसायिक क्षमता विकास तथा अनुभव आदान प्रदानलाई थप प्रभावकारी बनाउनेमा बनाउने विषयमा जोड़ दिएका थिए। डेल्टा अंग्रेजी भाषा शिक्षण तथा सिकाएको गुणस्तर सुधारका लागि कार्यरत राष्ट्रिय संस्था हो। धादिङ शाखाले विगतदेखि नै जिल्लाका शिक्षकहरूको क्षमता अभिवृद्धि, तालिम तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। खबरको क्रम बाँकी नै छ। किसिम
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्धमा यति घरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धरना दिइराख्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकार नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमा यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेश लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वको लागि मरिहत्ये गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन, मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनुभयो। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो, समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनैतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नु भएको छ। पोखरा महानगरपालिकाको बस्तार क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्। महानगरपालिकाले त्यस क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा हिजो 20 गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्। व्यवस्थित बस्तार निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गा धनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन स्थानीयले सकारात्मक पहल कदमै लिएका हुन्। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलिएको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिको संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरिएको स्पष्ट पार्नुभयो। नेपाली सेनाका जिम्मेवार कमाण्डहरूलाई सचेत गराउन यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरिएको छ। जाँचबुझका क्रममा आयोगले 437 वटा भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वटा वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिका भाषाको प्रयोगलाई आयोगले मानवाधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। सभामुख डोलप्रसाद रियालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ। सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। संघले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो। सम्मेलनमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलि सम्पन्न हुनेछ। काठमाडौँ महानगरपालिका दशको आयोजनामा सम्पन्न राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुल्ला फिडे रापिड वेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जित्नु भएको छ। प्रतियोगिताका उच्च वरियता 22 रेटेड खेलाड़ी भण्डारीले 9 चरणको खेलमा 8 जित र 1 बराबरी नतिजा प्राप्त गर्दै 8.5 अंकको साथ अपराजित विजेता बन्नु भएको हो। उपाधि विजेता एफएम क्षितिज भण्डारीलाई प्रमुख अतिथि बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ र काठमाडौँ महानगरपालिका वडा नम्बर 10 का अध्यक्ष रामकुमार केसीले नगद पुरस्कार रू 35,000 ट्रफी स्वर्ण पदक प्रदान गर्नुभएको थियो। प्रतियोगितामा तीनजना खेलाड़ीले समान 7.5 अंक बनाउँदा सीएम सुश्रुत दाहालले ट्राइबेकर पोइन्टका आधारमा द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभयो। 21-19 रेटेड युवा खेलाड़ी सुश्रुतले नगद रू 30,000 ट्रफी र रजत पदक हात पार्नु भएको छ। यस्तै 2046 रेटेड धीरेन राईले तृतीय स्थान प्राप्त गर्दै नगद रू 24,000 ट्रफी काँस्य पदक प्राप्त गर्नुभएको छ। समान 7.5 अंक जोड़ेका सबिन चन्द्र घिमिरेले चौथो हुँदै नगद रू 14,000 पुरस्कार पाउनु भएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्यमुखी खबर पुनः एकपटक। नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट शाखाको रूपमा सम्मानित। विश्व वातावरण दिवसमा धादिङका कृषकहरू बीच हाजिर जवाब प्रतियोगिता सम्पन्न। नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टा धादिङ शाखाको अध्यक्षमा दिपेन्द्र रिजाल चयन। र प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति बुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन। पोखरा बस पार्क निर्माणका लागि स्थानीयले आफै संरचना हटाउन शुरू गरे। यसको साथै अहिलेलाई खबर यति नै। बेलुकी 38 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: स्ट्रिंग एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
1: स्ट्रिंग एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: रेडियो धादिङ समय संकेत
3: अहिले साँझको 7 बज्यो
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: भाउजू झोक्राएर बसिराख्नु भएको छ त के भयो?
3: जुन माइती बाटो ल्याएको भैँसी ब्याएपछि गुड खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दही बरी पनि दिएन बाबु मलाई त।
2: दही बला सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जिर्नु हुनु पर्ने थियो, क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
3: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
2: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्।
4: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
5: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
6: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
4: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
6: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
4: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
6: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
4: भिडियो एक्सरे सेवा,
6: इको सेवा हरेक दिन बिहान र बेलुका,
4: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
6: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घंटा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस सुबला पोलिक्लिनिक प्राली धारिङ दिशीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
0: आल खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुड भएको नभएको जाँच,
0: पाठी घरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।
0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छ नि त। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
2: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को
6: यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
6: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398913713100।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धारिङ 106 मेगाहर्ज।

0: मधेशमा काठको मूल्य घटेसँगै माग बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव
1: जबको इन्सेक्युरिटी हुन सक्ला एजुकेशनको इन्सेक्युरिटी हुन सक्ला अनि त्यो सँगसँगै फाइनेन्सियल
0: यसै पूरक परीक्षा असार 1 गतेदेखि नतिजा 2 साताभित्रै प्रकाशन गर्ने तयारी क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव आपूर्ति सहज गर्न भारतबाट आयात शुरू
2: अहिले त छैन औषधिहरू चाहिँ एकदमै कम छ 400-500 भाइल जति कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज अनुसारमा अब
0: काठमाडौँ सेन्जेन सीधा उडान शुरू चीनसँग हवाई सम्पर्क विस्तार रासोपाको देशव्यापी जिल्ला अधिवेशन तीव्र 23 जिल्लामा नेतृत्व चयन
3: 38 जिल्लामा आज हुँदैछ 7 प्रदेशमा अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ
0: र रूस युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: सामाजिक सञ्जालमा देखिने मुस्कान र मिठास प्राय कतिपयको स्क्रीनको सीमाभित्र मात्रै सीमित देखिएको छ वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थ बीचको फरक उजागर गरिरहेका छन् लाइक र कमेन्टले नापिने नाता होइन व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो अब खबर सन्तोषी रावलबाट
5: नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोड़िएका प्रत्यक्ष अपराधिक घटना बढ़िरहेका छन् जसमा हत्या हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाइ छ अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढ़िरहेको छ बढ़दो बेरोजगारी दर सामाजिक सञ्जालको प्रयोगको बढ़दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव रहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले सीआईएनलाई जानकारी

0: सीआईएनसँग कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो,
1: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त, होइन, कुनै एउटा तनाव गराउने एउटा केही तत्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो, है, त्यसलाई चाहिँ हामीले तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि युवा अवस्थामा अथवा अन्य अवस्थामा हेर्नु पर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला, होइन, अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटी चाहिँ हुन सक्ला, एजुकेसनको इन्सेक्युरिटी चाहिँ हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियल इन्सेक्युरिटीहरू हुन सक्ला, अनि त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुन सक्छ भने पहिलेदेखि नै मानसिक स्वास्थ्यसँग केही कुराहरूसँग जुझिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुन सक्ला।
0: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भनी गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ। औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्। विभागका अनुसार आज 150 एमजीको 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ। यस्तै मंगलबारसम्म 450 एमजीको 1,400 भाइल र 150 एमजीको 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ। बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ। सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ। आवश्यक प्रक्रिया मिलाएर खरीदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सीआईएनलाई बताउनुभयो।
2: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोरै छ, अब जताततै चाहिँ सर्टेजै छ। अस्ति 800 भाइल चाहिँ बङ्गलादेशबाट ल्याएको थियो सिसप्लाटिन, त्यो पनि सकिसक्यो। अब अहिले आज मात्रै वीरगञ्ज भन्सारमा 700-500 भाइल जति चाहिँ यो सिसप्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा। अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै। यो कस्तो हो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा। अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ यसको चाहिँ।
0: स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मध्य प्रदेशमा काठको मूल्य घटाइएको छ। मध्य प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्यूफिट 250 रूपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा काठकर्ती खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ 7 बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कर्णालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सीआईएनसँग बताउनुभयो।
1: 38 जिल्लामा आज हुँदैछ 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ महाधिवेशन अगाडि पनि हुने सम्भावना छ। त्यो बेला भएन भने उनीहरू तिनीहरू त्यो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँमा काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ। बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो। कोशीमा 8 जिल्लामा आज भएको छ, है, मधेसमा मर्मोत्तरी, रौतहट, सिरा, गण्डकीमा 5 भएको छ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज 8 जिल्ला, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, अनि कर्णालीमा 2 जिल्लामा कालीकोट र सल्यान, सुदूरपश्चिममा डढे

0: मंदिरा बैतडी बगान दार्चुला।
1: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाण्डु सेन्जेन सीधा उडान शुरू गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सीधा उडान बिहिबारदेखि शुरू भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार एकदेखि नौ गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रूसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो क्रममा 140 भन्दा बढ़ी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध शुरू भएता पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रीमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो।
2: सर्लाही हरिपुरमा साइलेज उत्पादन शुरू। खेर जाने मकैको डाँठ अब आमदानीको स्रोत बन्दै
3: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा। त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
2: 80 लाखको लगानीमा साइलेज उद्योग, पशुपालन खर्च घटाउने लक्ष्य। रिपोर्ट सँगै साहित्य प्रेमीको आकर्षण बढ़ाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण। विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नीट्स नेपाल, WWF र CIN।
1: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
5: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब साइलेज उत्पादनको कुरा। हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ। यसले किसानको आय बढ़ाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ।
8: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग सञ्चालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ। अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ। उद्योगबाट किसानले दुई किसिमको फाइदा लिइरहेका छन्। पहिले बेकार खेर जाने मकैको डाँट नै अब आमदानीको स्रोत बनेको छ। उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ। दोस्रो, यही डाँटबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउनेछन्, जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजिया बताउनुहुन्छ।
9: गाई बस्तुलाई खाने दाना यसले दुध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व र ठुलो चाहिँ यो सपोर्ट गर्ने त्यस किसिमले हामीले भने।
8: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो, जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ।
10: यो कबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछौ र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु।
8: सहकारीमा हाल 1288 सदस्य छन्, जसमा 1211 महिला रहेका छन्। यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ। उद्योगबाट उत्पादित दाना शुरूमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ।
11: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा, र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले FAO हामी त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु।
8: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने, दूध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ। साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ।
12: साइलेजको बेनिफिट साइलेजको फाइदा खासमा वस्तुहरूलाई हुने भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो। 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ, यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ। र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ।
8: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली, भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ। यस्ता उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाइ छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खण्डकाव्यको ओज घट्दै
13: पाखा पखेरा बनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र संसार सिर्जे जति छन् जहाँ छन् छोटो बसाईमा काव्य पढिसकियोस्।
7: राम्रो कथ्य र सन्देशले खण्ड काव्यलाई पाठक माझ लोकप्रिय बनाउने शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घमनेट शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रूचिमा आएको परिवर्तन, छोटो सामग्रीप्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज, इतिहास, संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व, चुनौती र सम्भावना बारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुंगाना कुराकानी गर्नु भएको छ।
13: छोटो बसाईमा काव्य पढिसकियोस्। काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो, जटिल शब्दहरू हुन्छन्, डिक्सनेरी खोज्नु पर्यो, शब्दकोश खोज्नु पर्यो, त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठूला ठूला हुन्छन्, ठूला ठूलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले, परिभाषित त्यसरी गरेका छ काव्यशास्त्रकारहरूले, त्यसलाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठूलो रचना गर्नु पर्यो, जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो यत्रो छ पहिले किताब सम्बन्धै यत्रो छ कहिले पढ्नु त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति अब सानो छ भने एक बसाइमा पढिसकिन्छ पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई
17: हजुर तपाईँले रचना गर्नुभएको यो खण्ड काव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको श्रोताहरूलाई सुनाइदिनुहोस् न
13: हस् यहाँ प्रकृति परक कुराहरू छन् अलिकति म चार लाइन सुनाउँछु पाखा पखेरा बनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र संसार सिर्जे जति छन् जहाँ छन् सिंहो धरामा परिपूर्णता छन् आमा बिना

0: पूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छ देन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: यसरी अघि बढ्छ।
2: अब यो खण्डकाव्य भनौँ न, छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन्, अनि यसको भनौँ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ?
0: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बन्नु भएको छ। कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ, स्वर्गमा विभाजित हुनुपर्छ, अध्यायमा विभाजित हुनुपर्छ, न्यूनतम पाँच अध्याय सात अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ, यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा। अहिले पनि त्यो मान्यता हराएको छ, मान्यता मान्नुहुन्न भन्ने कुरो होइन, मान्नुपर्छ। तर त्यो मात्र नभएर एउटै भाव र विषयमा एउटै प्रसंगमा जीवनको एउटा खण्डलाई आधार मानेर यदि काव्य सृजना गरिन्छ भने त्यो पनि खण्डकाव्य हुन्छ। अर्थात् खण्डकाव्य एकस्वर्गीय पनि हुन्छ, त्यहाँ बहुस्वर्गीय नभएर एकस्वर्गीय पनि खण्डकाव्य हामीले देखेका छौं। जस्तो हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पापिनियामा त्यो खण्डकाव्य हो, असाध्य छोटो छ तर धेरै कुराहरू त्यसले बोकेको छ, त्यसको विषयवस्तुको महानतासँग निर्भर गर्छ, त्यसको आकारसँग होइन त्यसको भाव पक्षसँग त्यो खण्डकाव्य जोडिएको हुन्छ। त्यसैले खण्डकाव्य भन्ने बित्तिकै ठूलो आकारको हुनुपर्छ, बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन। एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाईमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्डकाव्य हुन्छन् भन्ने धारणाहरू पनि छन्। त्यसै आधारमा यसलाई रचना गरिएको
2: हो। हजुर, अब तपाईँ कक्षा नौ दसमा अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिला पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ?
0: अब केही फरक छन्। अब हिजो कविता भनेको छन्दबद्ध हुन्छ, लयबद्ध हुन्छ, अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ, यो मान्यता थियो हिजोको जमानामा भने। अब अहिले आएर त्यो समयको कुरो पनि हो। अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो, विशेष गरेर गद्य कविताहरू लेख्नुभयो, लामा छन्दहरू रुचाउनुहुन्न, अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन्। अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान्, अब अहिलेका कविताहरू अलि त्यस्ता छैनन्, गद्य कविताहरूलाई प्राथमिकता दिइएको छ, अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानस पटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो।
2: अनि समय परिवर्तनसँगै आयो नि त धेरै कुराहरू
0: आयो
2: होइन, अनि त्यसले चाहिँ मलाई पढ्दा चाहिँ यो अलि हल्का भयो कि जस्तो लाग्छ, तपाईँ एउटा नेपाली शिक्षक भएको भएर तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्छ?
0: लाग्छ, मलाई पनि लाग्छ अलिकति कविताको ओज चाहिँ घटेकै छ। किन घटेको छ भने अब हुन त नौ कक्षामा छन्दबद्ध कविता नभएको होइन, छ, कुनै गीतिलयमा छन्, कुनै अब एउटा कविता शिखरणी छन्दमा पनि छ, हाम्रो कवि भरतराज पन्तले लेख्नु भएको कविता पहिलो पाठमै छ कक्षा नौमा। यो हुँदा हुँदै पनि यतिले पुगेन, म त के भन्छु भने हाम्रा महाकविलाई कहाँ गएर चिन्ने, आदिकविलाई कहाँ गएर चिन्ने, अनि कवि शिरोमणि लेख्न पढेको बारेमा हाई स्कुलको बच्चाले नामै सुन्दैन, नामै जान्दैन, हराइसक्यो। विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो, प्रकृतिको चित्रण, प्रकृति र मानव जीवनको तारतम्यता कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उनलाई चिन्थे बच्चाहरूले। अब यो चाहिँ अलिकति बिस्तारै बिस्तारै हराउँदै गएको छ। अब फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ, सधैँभरि माधव प्रसाद घिमिरेको बारेमा मात्रै पढ्ने, देवताको बारेमा मात्रै पढ्ने, अनि भानुभक्त आदिको मात्रै बारेमा पढ्ने हो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त, कहिले थाहा पाउने त?
3: मधेसमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ। यसै पूरक परीक्षा असार एक गतेदेखि शुरू हुने हुँदैछ। नतिजा दुई साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ। आपूर्ति सहज बनाउन भारतबाट आयात शुरू गरिएको छ। काठमाडौँ सेन्जेन सीधा उडान शुरू भएको छ। चीनसँग हवाई सम्पर्क विस्तार भएको छ। रासोपाको देशव्यापी जिल्ला अधिवेशन शुरू। आज 23 जिल्लामा नेतृत्व चयन भएको छ। र युक्रेन रूस युद्धमा ड्रोन आक्रमण तीव्र गरिएको छ। एसीसी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
1: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्तो इन्टरनेट
2: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने रगत आउने दुखाई हुने मलद्वार सुनिने पोल्ने पिप निस्कने मलद्वारबाट तरल पदार्थ निस्कने बारम्बार दिशा लाग्ने कब्जियत हुने मलद्वारको बाहिर पिरो आउने यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ साथै जीवनशैली परामर्श पनि दिइन्छ
2: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ
3: हाम्रा अन्य सेवाहरू बाथ युरिक एसिड हड्डी खिएको नसा च्यापिएको गठिया अर्थोराइटिसको उपचार
2: सुगर ब्लड प्रेसर थाइराइड कोलेस्ट्रोल महिला तथा पुरुषमा देखिने यौन समस्या यौन असन्तुष्टि शीघ्र स्खलन धातु तथा श्वेत प्रदर स्त्री रोगहरू बाँझोपना तथा निसन्तान आदिको उपचार
3: जन्डिस निमोनिया हेपाटाइटिस बी तथा सी पत्थरी किडनीको रोग कलेजोको रोग आदिको उपचार
2: दम खोकी मेडिकल फेल छातीको दाग माइग्रेन टाउको दुख्ने पिनास ग्यास्ट्रिक अल्सर नाक कान घाँटी आँखाको रोगहरूको उपचार
3: छालाका रोगहरू सेतो दुबी चाया पोतो डन्डीफोर दाद एलर्जी खटिरा निको नभएका घाउहरूको सफल उपचार
2: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि
3: फोन नम्बर 01-5-21-248 मोबाइल नम्बर 98-41-14-94-84
2: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू
3: खाना बनाउनु अघि
2: खाना खानु अघि
3: साना बालबालिकालाई खाना खुवाउनु अघि
2: चर्पी गएर आएपछि
3: फोहोर कुरा छोएपछि
2: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ
3: जनहितका लागि सामुदायिक सन्देश सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: Secretary Saman.
1: Adhikari Sabas.
0: Bojo Friends.
1: Adhikari Sabas.
0: Dhara Fitting.
1: Adhikari Sabas.
0: Kyle Marble.
1: Adhikari Sabas.
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97140131429
10: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
11: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्
10: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
11: फेरि सुन्नुहोस् है त शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
10: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्
11: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
12: घरै घरै घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
13: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
12: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन कहाँ पाइन्छ तनावमा छु भने
13: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
14: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
14: फोन नम्बर 010-520-368 मोबाइल नम्बर 98-41-26-23
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइनै बुढा, चार्जर पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसानी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याडिङ मेसिनमा रहेको सलाङ स्टिल अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
1: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
4: त्रिमूर्ति छ नि छैन,
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
4: त्रिमूर्ति छ नि छैन,
1: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
4: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
5: त्रिमूर्ति मोबाइल हाउस, धादिङदेशी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841069130 र 9813183007।

रेडियोधारिङ 100.5 मेगाहर्जको साथै इन्टरनेट अनलाइन को www.redharing.org मार्फत संसार भरकै साथ प्रसारण भइरहेको बेलुकी 8:30 बजेको खबरमा म वेगको नमस्कार। खबरको सुरुमा मुख्य खबर।

नेपाल पत्रकारमा आसन धादिङ उत्कृष्ट शाखाको रूपमा सम्मानित विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरी जवाब प्रतियोगिता सम्पन्न नेपाल अंग्रेजी भाषा शिक्षक संघ एउटा धादिङ शाखाको अध्यक्षमा दिपेन्द्र रिजाल चयन र प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति बौद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन पोखरा बस्ताग निर्माणका लागि स्थानीयले आफै संरचना हटाउन शुरू गरे। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङलाई उत्कृष्ट जिल्ला शाखाको रूपमा घोषणा गर्दै सम्मान गरेको छ। पत्रकारहरूको हक हित तथा पेशागत अधिकार संरक्षणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्नको साथै सदस्यता नवीकरण साधारण सभा सञ्चालन तथा शाखाले सम्पादन गर्नुपर्ने विभिन्न संगठनात्मक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरेको मूल्यांकनका आधारमा धादिङ शाखा उत्कृष्ट घोषित भएको हो। बागमती प्रदेश अन्तर्गत रहेका जिल्ला शाखाहरूमध्ये संगठन सुदृढीकरण सदस्य व्यवस्थापन संस्थागत गतिविधि सञ्चालन र पत्रकारिता क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै धादिङ शाखालाई सम्मान पत्र प्रदान गरिएको प्रदेश समितिले जनाएको छ। सम्मानले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल अझ उच्च बनाउनको साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम अधिकारीले बताउनुभयो। विश्व वातावरण दिवस 2026 अवसरमा धादिङ जिल्लाको गंगा जमुना र खनियादास गाउँपालिकामा कृषक समूह स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएका छन्। वातावरण संरक्षण जलवायु परिवर्तन र दिगो कृषि अभ्यास सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गंगा जमुना गाउँपालिका वडा नम्बर 7 स्थित लामो पुलमा आयोजित प्रतियोगितामा वडा नम्बर 6 का वडा अध्यक्ष रमेश ढकाल तथा वडा नम्बर 7 का वडा अध्यक्ष रविन अधिकारीको प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। प्रतियोगितामा प्रगतिशील पिप्लेस कृषक समूह प्रथम, प्रगतिशील कृषक समूह गलाने द्वितीय तथा भविष्य उज्जवल कृषक समूह तृतीय भएका छन्। चक्रदेवी कृषक समूह र रचनाशील कृषक समूहले समेत सहभागिता जनाएका थिए। कार्यक्रममा 55 महिला र 5 पुरूष गरी 60 जनाको सहभागिता रहेको थियो। त्यस्तै गरी खनियावास गाउँपालिका वडा नम्बर 2 सोही अवसरमा आयोजित कृषक समूह स्तरीय हाजिर जवाफ प्रतियोगितामा पौरो डिल सामुदायिक संस्था प्रथम भएको थियो। न्यान्चो स्वावलम्बी महिला कृषक समूह तथा कोखिम कृषि तथा पशुपंक्षी कृषक समूह संयुक्त रूपमा द्वितीय भएका थिए भने जागरण सामुदायिक संस्था र मिलन सामुदायिक संस्था संयुक्त रूपमा तृतीय भएका थिए। ढिकी ओडार सामुदायिक संस्थाले सान्त्वना स्थान प्राप्त गरेको थियो। उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराको साथ विश्व वातावरण दिवस 2083 विशेष कार्यक्रम प्रयास नेपाल धादिङ र आदर नेपालको सहयोगमा सम्पन्न भएको प्रयास नेपाल धादिङका लैंगिक सहायक शर्मिला गुरूङले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी कृषकहरूले वातावरण संरक्षण जलवायु परिवर्तनका असर न्यूनीकरण तथा दिगो कृषि अभ्यास सम्बन्धी ज्ञान हासिल गर्नुको साथै आवश्यक सिकाई र अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त गरेका थिए। सहभागीहरूले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्। विश्व वातावरण दिवसको अवसरमा आयोजित यी कार्यक्रमहरूले स्थानीय समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्नको साथै जलवायु परिवर्तनका चुनौती सामना गर्न कृषकहरूलाई थप सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याएको प्रयास नेपाल धादिङका पशु प्राविधिक रूपेश तामाङले बताउनुभयो। नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टा धादिङ शाखाको अध्यक्षमा दिपेन्द्र रिजाल चयन हुनुभएको छ। धादिङ विषयमा सम्पन्न जिल्ला अधिवेशनले रिजालको अध्यक्षतामा 13 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा रामप्रसाद अर्याल, सचिवमा मधुनाथ कैरला, सहसचिवमा जयराम रूपा खेती तथा कोषाध्यक्षमा नानिता सापकोटा चयन हुनुभएको छ। त्यस्तै कार्य समितिका सदस्यहरूमा कृष्णप्रसाद विज्ञान

9 MHz. विश्रामपछि अब बाँकी खबर. श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ. पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइती घरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो. प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो. अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरूद्ध प्रदर्शन गर्दै आएका छन्. प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो. उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो. उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धरना दिइराख्ने बताउनुभयो. राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकार नहुने बताउनु भएको छ. सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको चार वर्षमा यस्ता प्रवृत्तिले जरा गाड्न खोज्ने चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनु भएको छ. पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वको लागि मरिहत्य गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ. पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनुभयो. उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनैतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नु भएको छ. पोखरा महानगरपालिकाको बस्तार क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्. महानगरपालिकाले त्यस क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा यही 24 गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्. व्यवस्थित बस्तार निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्. विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन्. महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन स्थानीयले सकारात्मक पहल कदमी लिएका हुन्. राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलिएको निष्कर्ष निकालेको छ. नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकै संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो. प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरिएको स्पष्ट पार्नुभयो. नेपाली सेनाका जिम्मेवार कमाण्डहरूलाई सचेत गराउन यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरिएको छ. जाँचबुझका क्रममा आयोगले 437 वटा भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वटा वास्तविक पुष्टि भएका थिए. ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ. आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ. नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिका को प्रयोगलाई आयोगले मानवाधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ. सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ. अन्तर्व्यवस्थापिका मंचले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो. तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ. सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो. यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अघाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो. संघले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो. सम्मेलनमा संघीय संसदका दुवै सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ.

सम्मेलन भोलि सम्पन्न हुनेछ। काठमाडौँ महानगरपालिका १० को आयोजनामा सम्पन्न राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुल्ला फिडे रैपिड वेटिंग बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जित्नु भएको छ। प्रतियोगिताका उच्च वरियता 22 रेटेड खेलाड़ी भण्डारीले 9 चरणको खेलमा 8 जित र 1 बराबरी नतिजा प्राप्त गर्दै 8.5 अंकको साथ अपराजित विजेता बन्नु भएको हो। उपाधि विजेता एफएम क्षितिज भण्डारीलाई प्रमुख अतिथि बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ र काठमाडौँ महानगरपालिका वडा नम्बर 10 का अध्यक्ष रामकुमार केसीले नगद पुरस्कार रूपैयाँ 30,000 ट्रफी स्वर्ण पदक प्रदान गर्नुभएको थियो। प्रतियोगितामा तीनजना खेलाड़ीले समान 7.5 अंक बनाउँदा सीएम सुश्रुत दाहालले ट्राइबेकर प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभयो। 21-19 रेटेड युवा खेलाड़ी सुश्रुतले नगद रू 30,000 ट्रफी र रजत पदक हात पार्नु भएको छ। यस्तै 2046 रेटेड धीरेन राईले तृतीय स्थान प्राप्त गर्दै नगद रू 24,000 ट्रफी काँस्य पदक प्राप्त गर्नु भएको छ। समान 7.5 अंक जोड़ेका सबिन चन्द्र घिमिरेले चौथो हुँदै नगद रू 14,000 पुरस्कार पाउनु भएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट शाखाको रूपमा सम्मानित। विश्व वातावरण दिवसमा धादिङका कृषकहरू बीच हाजिर जवाब प्रतियोगिता सम्पन्न। नेपाल अंग्रेजी भाषा शिक्षक संघ मेल्टा धादिङ शाखाको अध्यक्षमा देवेन्द्र रिजाल चयन। र प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन। पोखरा बस पार्क निर्माणका लागि स्थानीयले आफै संरचना हटाउन शुरू गरे। यसका साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित म रेक बिदा हुन्छु। नमस्कार।

0: एनिमल लाइन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: me a
1: extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।